感じ。

Gracias.

Thank you.

Thank you.

어디 어디서 뛰었냐고 납니다. 이번에 인류 대학 스페인 알바를 하는 그 제가 다음에

Thank you.

Gracias.

Gather a red sword.

0: sobirà il tuo armato d'oro e proviva erano vivo gimpani ai sacchi dormo una buona anno buone i gimpani e i vicino ora sono più una sacchi ora ma tutta la forma indico
1: ma vivo guarda una buona anno tutt'anni sanno passato e tu ne vorrà tu buoni che faccio passoni vivo tra posto di chi sono tra noi tu buoni che vuoi tali che sono tali passo o ti ha già o no in lì tu spupo giù e spedi gli anno buona buci buci paese ani appi va un mappa so sono tra un buoni buona ora ti non lo puoi vorrà così ti ha la mappa su buoni paese raccia se tu isu mi dai nei vuoi così tu farà tu vorrà chi ne vuoi fare in ora io ti aiuto l'aiuto tu sa poi guardare che hai vorrà sarete
2: Azure, fammi parlare. Dopo aver finito ad un esigente teori Gordana, di prima razza è un sarta per Toru. Aver un sarta Gordana per Toru Pusate, Torit Bibri Poni Dorinsa.
3: Laha Bata, Torit Goriko Gahana Bikrima, Utsit Munile Divesa.
2: Sontorto, Tonikiwa Kalita Sunsa Tosal, Bulitura, Tonikiwa Chotura, Propaito, Sumedar Bajiram Suna, Rasure Gopas, Dubai, Antanabe Katsaki, Atopor Pase Atais, Dra Antanabe Sumi Atais, Sura Itsoi Bunalis.
4: इस वीरेंद्र स्वास्थ्य क्लिनिक दुलीगोड़ा में नेपाल आर्मी हॉस्पिटल तथा पद्मा नर्सिंग होम पोखरा में कार्यरत वरिष्ठ फिजिशियन पेट छाती मुटु थायराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
5: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
5: दिशा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक रेडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
4: दैनिक इसिजी ग्रसरी ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ल मण्डली चार दुलेगौडा पनि
4: फोन नम्बर 065414233 र 98771687
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
6: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोर्दारही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा तार चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ यहाँ प्रतिदिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोर्दारही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर विद्या मल्ल ठकुरी 9805501 दिपेश मल्ल ठकुरी 9805501 दीप मल्ल ठकुरी 9804601530
7: यो जानी पुरानो भएर सबै पानी चाहिएको छ यसको चालचुल गर्न पाए नि हुन्छ आजभोलि तामाको जाजी त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
1: चाइनीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटाउनु उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साथ फेर मर्मत सबै गरिन्छ नि
6: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँग अन्य धातु पितल धनोट आल्मुनियम सिलोट करेस किनबेत्र फ्याक्टर गरिनुका साथै धातुसँग किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया सङ्गम बानिया फोन 065414142 98563 2128 98462476
1: हाम्रो प्रतिबद्धता धातु त भाँडा बर्तनको उपलब्धता
8: दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो उपचारको लागि भने
9: होइन भाउजू भने ठुलो घरहरू मात्रै बिक्री हुन्छ सेवाको बारेमा केही थाहैन अनि गण्डकी मेडिकल हाल सुन्नुभएको छ
8: ए त्यो सिग्नल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
9: ठीक हुनुभयो हजुर. अहिले त्यो लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर टुलिन्द्र आचार्यबाट प्रतिदिन सालाका यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्तीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि.
6: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
9: मुटुन श्वास प्रश्वास तथा पक्ष सम्बन्धी समस्याको उपचार,
6: सुगर प्रेसर थाइरोइड ज्वरो थोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सिल्लापन हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ.
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्. सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुष्प बैङ्कको ठिक पारिपट्टि फोन 0635 90 3 79.

نمشکار مبرتی نمیم سفر از اما تو پهرستو میلی دو پولیستو ها پر پولیستو ها پر رم پولیستو و رم پولیستو تو بایما جام کاری برو نیستو سپای هرولی پولیستو و پای نیستایت تو بایما میرو هدیل و ویدیو ما میرو سپنو پای بسارلا پکری پنی چلو همی میرو چلو را دوائی را ایرنو بلا تر از اما KDL پولیستو و SDL پولیستو تو بایما जान कारी कराऊं देशु पुलिस्टो रगत माध्यम बाट लाइकोप्रोटीन भनेको प्रोटीनमा चावल गर्दछ दुई प्रकारका लाइकोप्रोटीनले शरीर भरि पुलिस्टो बोक्दछ एउटा हो लो डेन्सिटी लाइकोप्रोटीन एलडीएल पुलिस्टो जसलाई कहिलेकाहीँ खराब पुलिस्टो पनि हामी भन्दछौँ तपाईँको शरीरले अधिकांश पुलिस्टो बनाउँदछ एलडीएल कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र स्ट्रोकको जोखिम बढाउँदछ अर्को हो हाई डेन्सिटी लाइपोप्रोटिन एचडीएल कोलेस्ट्रोल जसलाई कहिलेकाहीँ हामी एकदम राम्रो कोलेस्ट्रोल पनि भन्दछौ यसले रगतमा कोलेस्ट्रोललाई शोषित गर्दछ र कलेजोमा फिर्ता लैजान्छ त्यसपछि कलेजोले यसलाई शरीरबाट बाहिर निकाल्दछ एचडीएल कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र स्ट्रोकको जोखिमलाई कम गर्न मदत गर्छ जब तपाईँको शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ तब एलडीएल कोलेस्ट्रोल तपाईँको रक्तनलीका भित्ताहरूमा बढ्न सक्छन् यो बिल्डअपलाई हामी प्लाक भनेर भन्दछौ र यसले विभिन्न स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ त्यसै गरी ट्राइग्लिसराइड तपाईँको रगतमा भएको एक प्रकारको दोष हो जुन तपाईँको शरीरले एनर्जीको लागि प्रयोग गर्दछ कम एचडीएल र उच्च एलडीएल कोलेस्ट्रोल स्तरको साथ ट्राइग्लिसराइडको उच्च स्तरको संयोजनले तपाईँको स्वास्थ्य समस्याहरूको लागि जोखिम बढाउन सक्छ जस्तै हृदयघात हुन सक्दछ खानपानको साथसाथै वंशानुगत कारणले पनि कोलेस्ट्रोल र ट्राइग्लिसराइडको समस्या आउने हुन्छ कोलेस्ट्रोलको कुरा गर्दा तपाईँले पक्कै पनि लिपिड प्रोफाइल गर्नु भएकै होला लिपिड प्रोफाइल विशेषत मुटुको अवस्थाको जाँच गर्न गरिन्छ रगतमा फ्याटको मात्रा कति छ भनेर जाँच गरिन्छ त्यसमा नम्बर वान छ कोलेस्ट्रोल यो हामीले खानेकुराबाटै प्राप्त गर्छौँ जस्तै दुधबाट दुध र दुधबाट तपाईँका परिकारहरूबाट प्राप्त हुन्छ अर्थात् एनिमल फुडबाट प्राप्त हुन्छ त्यस्तै अर्को छ ट्राइग्लिसराइड जो तेलबाट र ड्राई फुडबाट प्राप्त हुन्छ अनि धेरै जसो खानेकुराबाट पनि थोरै थोरै ट्राइग्लिसराइड प्राप्त भइराखेको हुन्छ अर्को छ एलडीएल तर यो कुनै खानामा हुँदैन त्यसो भए यो के हो त यसलाई हामी लो डेन्सिटी लाइपोप्रोटिन एलडीएल भनेर भन्दछौँ यसमा एउटा प्रोटिन हुन्छ एउटा फस्फोलिपिड हुन्छ जसमा कोलेस्ट्रोल एड हुन्छ ट्राइग्लिसराइड एड हुन्छ उसमा प्रोटिन एड हुन्छ यसलाई एलडीएल भनेर भन्दछौ यसको मात्रा 70 देखि 100 मिलिग्राम पर डेसिलिटर हुनुपर्छ 70 भन्दा कम भए एकदमै राम्रो हुन्छ तर यो कुनै खानामा हुँदैन जब हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दछ यो एलडीएल पनि बढ्दछ यो एलडीएल कोलेस्ट्रोलमा डिपेन्ड हुन्छ कोलेस्ट्रोल बढ्यो भने एलडीएल पनि बढ्यो कोलेस्ट्रोल ट्राइग्लिसराइड अनि एलडीएल धेरै वृद्धि हुँदै गएर हर्टमा ब्लकेज बन्ने सम्भावना हुन्छ अनि हर्ट एटेक हुने प्रबल सम्भावना हुन्छ सो यसलाई ब्याड कोलेस्ट्रोलको नामबाट पनि हामी चिन्दछौ यसलाई कम गर्न हामीले कोलेस्ट्रोल कम गर्नु पर्यो ट्राइग्लिसराइड कम गर्नु पर्यो कोलेस्ट्रोल घट्दा एलडीएल पनि घट्दछ यसका लागि नन भेज डेरी प्रोडक्ट अनि ओइल बन्द गर्नु पर्यो त्यस्तै अर्को छ एचडीएल हाई डेन्सिटी लाइपोप्रोटिन एचडीएल यसलाई गुड कोलेस्ट्रोलको नामबाट पनि हामी चिन्दछौ यो यदि कम भयो भने के हुन्छ त यसलाई कम हुन नदिन के गर्न सकिन्छ त अब यसको बारेमा हामी चर्चा गरौँ कोलेस्ट्रोल र ट्राइग्लिसराइड अनि एलडीएलले हाम्रो शरीरको हर्टमा ब्लकेज बनाउने काम गर्दछ तर यो एचडीएलले जसलाई हामी गुड कोलेस्ट्रोल पनि भन्दछौँ यसले ब्लकेज बन्न रोक्ने काम गर्दछ त्यसैले एचडीएल
पर्दछ त एसटीएल को मात्रा हाम्रो शरीरमा कति हुनु पर्दछ त स्ट्यान्डर्ड फर्मुला अनुसार 40 भन्दा माथि हुनु पर्दछ जब कोलेस्ट्रोल बढी हुन्छ त्यो एसटीएल पनि हाम्रो शरीरले धेरै बढाउने हुन्छ जब कोलेस्ट्रोल घट्दै हुन्छ त शरीर आफैले एसटीएल को लेभल पनि घटाउने हुन्छ कोलेस्ट्रोल र एसटीएल को रेसियो 2:1 हुनु पर्दछ अर्थात् 1 भन्दा बढी भएको धेरै राम्रो हुन्छ जस्तो कोलेस्ट्रोल 100 छ भने एसटीएल 25 हुनै पर्यो अनि हाम्रो हेल्थ सेफ हुन्छ अब एसटीएल चाहिँ कसरी बनाउने त हाम्रो शरीरमा त्यो पनि प्रश्न उठ्न सक्छ खानाबाट त कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढ्दै हुन्छ जति धेर खायो त्यति नै हुन्छ जब कोलेस्ट्रोल घट्दै हुन्छ त शरीर आफैले एसटीएलको लेभल पनि घटाउने हुन्छ कोलेस्ट्रोल र एसटीएलको रेसियो 2:1 हुनुपर्दछ अर्थात् 1 भन्दा बढी

0: रेगुलर हामीले एक्सर्साइज गर्नुपर्छ अनि यो जिउ पर्छ वाकिङ गर्नुपर्छ स्ट्रेस कम गर्नुपर्छ टेन्सन कम गर्नुपर्छ अनि यो जिउ पर्दछ स्मोकिङ बन्द गर्नुपर्छ अनि यो जिउ पर्दछ ग्रिन लिफी भेजिटेबल हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खानु पर्दछ अनि यो जिउ पर्दछ हो हामीले यी कुराहरूको एकदमै ध्यान दिनुपर्छ
1: भन्दा चाहिँ एउटा युट्युब मलिकल हो एउटा होइन मेरो भाषा नम्बर यो चाहिँ सोनीको रगतमा यसको मात्रा बढेमा तिमीलाई चाहिँ हाइपरकोलेस्ट्रोमिया स्टेट अथवा डिस्लिपिडेमिया भन्छौ र यो चाहिँ कसरी बढ्छ र यसको के कारण हो बस्नुभयो तिमीलाई केमा चाहिन्थ्यो भनेर सोध्नुभयो भन्ने प्रश्न गर्नुभयो अब यो चाहिँ हामीले बेसिकली दुईवटा भागमा विभाजन गर्छौँ पहिला प्राइमेरी प्लस सेकेन्डरी प्राइमेरी भनेको त्यो चाहिँ वंशागु किनकि वंशागुमा कुनै चेन्जिङ शरीरमा कुनै अल्ट्रेसन भयो शरीरको जिन्सहरूमा चाहिँ त्यो चेन्जेस आयो र जसले गर्दा त्यसो चेन्जिङ गर्दा पनि लिमिटहरू बनाउन सक्छ है त्यो प्राइमेरी कलेज भयो त्यसलाई चाहिँ खासै अब

चिकित्सक सुधा

0: ببین اون چه منتش واسه من چه بدونی برو تو سن لاوینی کی سن کوس واسه بس ما و انا كنت عندي مع رو رو دور من رو بو تو شو من هيد نه انا من ابا اسم جي من شو انا لا من جي كورو من ما بيقول ما واسه و من نوت بو واسه واسه شو كيني بو واسه واسه شو انا من تي بس شو واسه واسه شو انا من واسه بو अब उसी खास पनि खानु पर्छ हैन अब अथवा दुजा मै खाने उसी छोड्ने त्यसमा पनि छ नकाम असर हुने किन नि हुन्छ नि र त्यसकारण हामी के भन्छौँ भने होइन समयमा यदि उसी खानु आवश्यक छ र ठिक सक्ने भन्नुहुन्छ र त्यो अवस्था देखेको छ भने नियमित रूपले पनि खाने र सँगसँगै आफ्ना बचाउको कुराहरू पनि सँगसँगै नभए आफ्नो हेरिरहने त्यो रूपमा चाहिँ हेरिराख्नु भयो भने साँच्चै नै साइलेन्ट क्लियर भन्दा पनि यसलाई हामीले अलि आफ्नो कन्ट्रोलमा राखेर हामी स्वस्थ रहन सक्छौँ.
1: साथीहरू, म तपाईँसँग क्यालोरीको बारे छोट गरीमा चर्चा गर्न आएको छु. क्यालोरी भनेको कुनै डराउने चिज होइन, त्यो कुनै रोग पनि होइन, त्यो शब्द सुनेर हात्नु पर्ने चिज पनि होइन. क्यालोरी सबैको लागि चाहिने वस्तु नै हो. क्यालोरी सबैले लिन्छ दिनुपर्छ. यो शरीरको लागि अनिवार्य वस्तु हो. वास्तवमा क्यालोरी भनेको इनर्जी हो. इनर्जी भनेको शक्ति हो, पावर हो. सबै मानिसलाई बाँच्न यो इनर्जीको आवश्यकता पर्दछ. हामीलाई बाँच्न, काम गर्न, जुनसुकै क्रियाकलाप गर्न पनि गर्दै चाहिन्छ. हाम्रा शरीरका सम्पूर्ण अङ्गहरू चलायमान हुनलाई पनि इनर्जीको आवश्यकता पर्दछ. सो क्यालोरी भनेको युनिट अफ इनर्जी हो. अब इनर्जीको मापन गर्ने पनि एउटा माध्यम चाहिन्छ, किनकि हरेक वस्तुलाई हामी विभिन्न इकाइमा मापन गर्दछौँ. यो पृथ्वीमा भएका हरेक वस्तुको कुनै न कुनै विधिद्वारा मापन गरिन्छ. जस्तै किलोग्राममा, मिलिलिटरमा, सेन्टिमिटरमा, मिटरमा, मिटर इत्यादि. त्यस्तै हाम्रो शरीरलाई चाहिने इनर्जीको मापन गर्ने पनि एउटा युनिट बनाइएको छ, जसको नाम हो क्यालोरी. बुझ्नु हो त्यसै गरी मानिसलाई कति क्यालोरी चाहिन्छ हामी मापन गर्न सक्दछौँ. त्यो कुनै डरलाग्दो अनि हानिकारक चिज होइन. सबैलाई क्यालोरी चाहिने वस्तु नै हो. तपाईँ केही काम नगरी बस्दा पनि तपाईँका सम्पूर्ण अङ्गहरू चलिरहेकै हुन्छन्, त्यति बेला पनि इनर्जीको आवश्यकता परिरहेकै हुन्छ. सो जतिखेर पनि क्यालोरीको जरुरत भइरहेको हुन्छ. त्यसैले इनर्जी मिन्स क्यालोरी. बुझ्नु हो. अब क्यालोरीमा के हुन्छ त? एउटा हो न्युट्रिएन्ट. अब न्युट्रिएन्ट्समा के हुन्छ? एउटा हो माइक्रो न्युट्रिएन्ट र अर्को हो माइक्रो न्युट्रिएन्ट. माइक्रो न्युट्रिएन्टहरू पोषक तत्त्वहरूको समूह हो, जसले तपाईँको शरीरलाई ऊर्जा दिने, यसको संरचना र कार्यहरू राम्रोसँग सञ्चालन गर्ने काम गर्दछ. माइक्रो न्युट्रिएन्टमा कार्बोहाइड्रेट, प्रोटिन र फ्याट समावेश हुन्छ. तिनीहरू अन्य पोषक तत्त्वहरूको तुलनामा अपेक्षाकृत ठूलो मात्रामा हामीलाई आवश्यकता पर्दछ. तिनीहरूले क्यालोरीको रूपमा ऊर्जा प्रदान गर्दछन् र तपाईँको शरीरको फङ्सन र डेभलपमेन्ट राम्रोसँग गराउने हुन्छ. सोर्सेस अफ कार्बोहाइड्रेट. कार्बोहाइड्रेटका सोर्स होल ग्रेन, चामल, ब्राउन राइस, गहुँ, जहु, त्यसै गरी भेजिटेबल्समा चिराबुडी, आलु, मकै इत्यादि. त्यसै गरी फ्रुट्समा आम, केरा, भुसी, स्याउ इत्यादि. त्यसै गरी घेराबुडी अनि फलमा दुध र दुधबाट भएका परिकारहरूमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ. त्यसै गरी सोर्सेस अफ प्रोटिन. प्रोटिनका सोर्सहरू पोल्ट्री, चिकन अर्थात् टर्की कुखुराको मासु अर्थात् टर्कीको मासु, एग्समा एगको विशेष गरी सेतो धान, रेड मिट खसी, गोरुको मासु, भेडा र सुँगुरको मासुमा, त्यसै गरी सी फुडहरूमा र त्यसै गरी जी पुरठहरूमा मिल्क दही चिजहरूमा त्यसै गरी ड्राबुजीहरूमा नर्स स्विट्सहरूमा बदाममा पम्पकिन स्विट्समा त्यसै गरी सोया उत्पादनहरूमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ त्यसै गरी सोर्सले सक्छ फ्याटका सोर्सले विभिन्न प्रकारका तेलहरू ओलिभ ओइल कोकोनट एभोकाडो नर्स विभिन्न स्विट्सहरू फ्याटी फिल्स त्यसै गरी डेरी प्रोडक्टहरू प्रशस्त मात्रामा कार्बोहाइड्रेट मुख्यतया हामीमा तरकारी चार प्रकारले हुन पाइन्छ प्रोटिनयुक्त खानेकुराहरू अन्डा मासु माछा र सोया उत्पादनहरूमा पाइन्छ जबकि उच्च भोषयुक्त खानेकुरामा एभोकाडो नट तेल खाना पकाउने तेल र फ्याटी माछा समावेश हुन्छ त्यस्तै अर्को माइक्रोन्युट्रिएन्ट यो तपाईँको शरीरलाई चाहिने पोषक तत्त्वहरूको महत्वपूर्ण समूह हो यिनीहरूमा विटामिन र खनिज भिटामिन र मिनरल्स समावेश हुन्छन् सबै सूक्ष्म पोषक तत्त्वहरू माइक्रो न्युट्रिएन्ट तपाईँको शरीरको प्रत्येक कार्यको लागि अत्यन्त महत्वपूर्ण छ विभिन्न भिटामिन र खनिजहरूको पर्याप्त मात्रामा उपभोग गरिएमा हाम्रो शरीर स्वस्थ बन्छ माइक्रो न्युट्रिएन्ट्स अर्थात् कार्बोहाइड्रेट प्रोटिन र फ्याट यी तीन चिजको हामीलाई धेरै आवश्यकता पर्दछ हामीले खाने खानेकुरा र प्राय जसो वास्तवमा क्यालोरी भनेको युनिट अफ इनर्जी हो हामीले सबैलाई अलग अलग क्यालोरी जरुरत पर्दछ कसैलाई धेरै त कसैलाई थोरै आवश्यकता पर्न जान्छ जनरली हाम्रो वयस्कलाई 1500 to 5000 क्यालोरीको आवश्यकता पर्दछ तर सोभन्दा धेरै जस्तै 3000-4000 जति खाना खायो भने खर्च गरेर बचेको क्यालोरी शरीरमा पोषणको रूपमा भत्ता हुन्छ अनि हामी भुट्टा हुँदै जान्छौँ भत्ता हुँदै जान्छौँ तर हामीले सबैभन्दा कम क्यालोरी जस्तै हामीलाई चाहिन्छ 2000 क्यालोरी तर हामीले 1000 या 1200 जति मात्रै क्यालोरी खायौँ भने अटोमेटिकल्ली हाम्रो शरीर स्लिम बन्दै जान्छ जम्मा भएको वस्तु हाम्रो शरीरले खर्च गर्न थाल्दछ अनि वजन घट्न थाल्दछ सो महत्वपूर्ण भएका व्यक्तिहरूले के बुझ्नु पर्यो भने खानेकुरा थोरै खानु पर्यो अर्थात् कम क्यालोरी भएको खानेकुराहरू मात्रै खानु पर्यो थाहा पाउनु हो धेरै खायो भने वेट बढ्ने हुन्छ र कम खाइयो भने वजन घट्न थाल्दछ तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला अलिकति क्यालोरीको चर्चा गर्दाखेरि जस्तो एक ग्राम कार्बोहाइड्रेटमा 4 क्यालोरी पाइन्छ त्यसै गरी 1 ग्राम प्रोटिनमा पनि 4 क्यालोरी नै पाइन्छ त्यसै गरी 1 ग्राम फ्याटमा 9 क्यालोरी पाइन्छ आज तपाईँहरूले सामान्यतया क्यालोरीको बारेमा त्यति कुरा बुझ्नु न त आजलाई यति नै तपाईँको दिन शुभ रहोस्।

0: सुनिनँ। गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भयो।
1: अनि यति अघिल्लो भइसक्यो, गाउँ जाने मोटरमा पागल पत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सातको तपाईँको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटेल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको थैला, बबेलको मासु, क्यान्डी र सुरौगी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।

Thank you.

Thank you.

Thank you.

Yeah, thanks. Good luck.

Thank you.

Dr. Samira Nispostra, antibiotic, Dr. Bhutan Jatunar Tulacha,

Thank you.

Thank you.

Thank you.

Thank you.

선대 방역 소식 전달 대상 바로 지금 방역 위기구나.

できる先輩の

Thank you.

இருந்தாலும்

Yo, por eso no sé, ¿no?

Ya.

Thank you.

Mira,

Ne bana öyle duramayacağını ne?

デザインで参加してたのか。

Thank you.

राज्य मंत्री परिषद

Thank you.

보조를 사니 늘 함께 하시오.

Thank you.

계신가요?

Thank you.

0: بیرون رس فاسته که من این دولی رو نمار نیپر ارمی هستی که انتا تفاید من نشین هم پو کرم کنید باری ستاکی دیتی هم سپیر تو ستی مخو تایران تو کسو در بود بسی سنگی باتا سو دستی سو بیدی آن منی باید علی سمن دید رو کدیر می رو رای فاسته را منی رو نمار هر بیدان گود گرده سان تو پسا هنی رو هر رو اوچه رفت تا مت رو ستی دخنی پونی جوری پر کنی تو را نو گست چوی کتالی رو کسان است مدنی ها समझे कि तो रुका तो कि सांस के नजारे बने दम
1: इसा पिसा एवं पेट को समस्या
0: दम घड़बड़ बने वह थाई आई को समस्या
1: नामो समय देखी तो ताऊ को वह मर्स पिसे को दुखाई चोरे तो स्टार समस्या अंगो के साथ उपचार तथा पर मर्स संदे बिलोरा मने तो इलेक्ट्रो का तो बॉयस का रेडियो लोग इस बात का शुरू ना सारे द्वारा दैनिक रेडियो एक्सरे तथा एनोमली स्कैन सेवा उपलब्ध रहेगी सा
0: दैनिक ईसीजी वास्तविक लिया तथा फार्मेसी सेवा प्रणाली हामीलाई सम्झनुहोस्
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लगण्डी छ बुलगौरा
0: फोन नम्बर 0574202 र अन्ठानब्बे 4577 168 सय 70

0: Also, zunächst einmal bei den
1: ಸಮಾನ ಉಪಲಬ್ಧ.

Dopo poco, anche il gatto, che

This is Radio Robotics, where the people in Indonesia talk.

Microsoft.

Thank you.

Gracias.

Doctor,

Thank you.

Thank you.

Una nutrición.

Bye.

عاملاه كتير.

¿Qué?

nugget.

Ja, det er helt klart.

ビニールにカキグラム。

Okay.

ಸಂತಾನೋತ್ಸವ ಲಕ್ಷ್ಯ ಕೇಸ್ಟ್ ಹೈ ವೀಕ್ಷಕ.

not in the 1931 company. We did do that.

지금은 목표시마 사과시

handy.

Thank you.

Antenna

Thank you.

Onların hiçbir

Die Division von Carrie Layton und Bruce Carlson mit

செய்து அவர் உரிமை

I'm gonna go to the

This is Bridget Robotics, 5.3 Leverton.

0: इस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौड़ा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिंग होम पोखरा में कार्यरत वरिष्ठ फिजिशियन पेट छाती मोटो थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनु भने भएकाले सम्बन्धित रोग का बिरामीहरूलाई स्वास्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछ।
1: उपचार हुने रोगहरू
0: उच्च रक्तचाप मोटो रोग छाती दुख्ने पोल्ने जोड्ने धड्कने
1: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
0: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो भने दम
1: दिशा पिसाब एवं पेटको समस्या
0: तौल घटबड भने वा थाइराइडको समस्या
1: लामो समय देखेको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलीगौड़ामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
0: दैनिक इसिजी वर्षरी ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लमण्डली चार दुलीगौड़ा तनहु
0: फोन नम्बर 0465142333 र 98778
2: अभी अपने सुनता ने रेडियो भोट रहा है।

0: Greetings, Radiant Robotics, Level 2.8 Mesa Post. Interbasical Radio Resistance Dispatcher Center, Dr. Razak Modi Bhattari, Telecommunicated Hospital, Magdita, Oklahoma.
1: Interbasical Radio Resistance Dispatcher Center, Dr. Razak Modi Bhattari, Hyderabad, Pakistan, Samma, Sada, Pas, Kasi, Kasi, Athawa, Avishita, Kamusa, Jis, Tarak, Memorial Hospital, Magdita, Oklahoma, Anuhune, Vaikune, Samane, Akhni, Swasthya, Parikshan, Yari, Swasthya, Maatko, Nuhuna.
0: उपचार शिवहरू
1: ग्लुकोज भेन्टोले जरुरत उपचार खुट्टाका सुनिएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठुलो फिटफाट उपचार गर्ने विधि
0: अल्ट्रासाउन्ड गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बुलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसनका विशेष थेरापीहरू सानो फिर्फार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पर्वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठीघरको मासु युटेरिन फाइब्राइड इम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका पातलाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागुन्डा पोखरा
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
3: अनि यति अघिल्लो भइसक्यो गाउँ जाने मोटरमा पागल पत्र परिन्छ कि
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैर नै झरेपछि त सातकोटा राईको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
3: ए होटल जाने छ नि है हुन्छ म आजै जान्छु
2: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीपार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको खोइला बदलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खैरिनीपार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98523420 98014564 र 98463420
4: दुलेवरा बजारमा कति फोटो स्टुडियो खुल्यो कति मात्र भयो कति के भयो सबैभन्दा पुरानो कति फोटो स्टुडियोको सेवा भने आज सबै निरन्तर पाइएको फोटो स्टुडियो भनेपछि त कति बाहेकहरूको त नामै आउने
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ के जाने हो
4: हजुर वर्षौँदेखि त्यहाँ अर्को सेवामा समर्पित छ हजुर फोटो मोबाइल मार्फत फोटो दुवैको मालाई पेपर तयार पार्नु परेमा जति विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार शैलीमा हामीलाई सम्पर्क फोटो स्टुडियो दुलेगौँडा प्रोभाइडर कृतिमान थापा मोबाइल
6: सरकारले खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौँडा हेल्पोस्ट नजिकै गण्डकी हार्डवेयरको सपर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कपडा सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
7: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98063-81-115
6: शुक्ला थिएटर क्षेत्रमा निर्माणाधीन बुद्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौँ धार्मिक पुण्य प्राप्त गरौँ
8: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिरेपार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
6: त्यसैले दान गरौँ
9: तपाईँको गरौँ

Thank you.

0: This is Radio Durbarahi, 102.8 MHz. यही 2083 वैशाख 2 गतिविधि असार 7 गति सम्म विश्वभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सही संस्थामा आउने गण तथा सुपरि वेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पार्यो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम सुपर गण्डकी नगरपालिका 4 2008 तहको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना
2: शुक्ल गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कुलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाइ छात्र वृत्ति यातायात लगायतका सुविधा भएको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: जानकारीका लागि बिहान 6 बजेदेखि अपरा 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0664142585 मोबाइल 9857535597 र 9857534585 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुली गौडा तनहुँ
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाथे पानी
4: हजुर घर निर्माण बाटो डाँडा सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाथे पानी नयाँ पुल र जीवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजन गुरुङ मोबाइल 9510884161 र शेरजन गुरुङ 9705440900
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोट पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद सुनाचर प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बया पुन
6: भिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टिएमटी कल्चर पिएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड।
9: फोन 01-5-90-162-5-90-163।
10: तपाईं घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोका पोल्ने ढुङ्गा र कटेस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्ष वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जी दुई काछे पानी तड हो। प्रोपाइटर रमेश भुजेल। फोन 98-5-60-32-475 र 98-011-32-475।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा।
13: हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमा तिन बजार सोरुम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुभयो।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिजन अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल ल मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याज, स्टिकर, बिल भरपाई, पासबुक, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिक्देल। फोन 98-5-60-28-543 र 98-4-17-0-7-87।
10: सन्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल धुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, धुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 98-0-66-13-13-95 र 98-4-67-15-368।
18: तपाईँ सुन्नुहुन्छ रेडियो 103.1 मेगाहर्ज।

0: This is Radio Durgarahim on 3.8 megahertz.
1: धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: त्यही हुन्न, सुनि नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ कार्टुन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
0: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीत काम हुन्। अरूले भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
2: तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जुन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्न पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सुक्यौँ त्यही भनेको त हो के, हाम्रो पालामा त्यस्तो कहाँ हुन्छ।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आइभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौड़ामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलीगौड़ा, फोन 0625414233, मोबाइल 98678187।
1: छिटो निस्क, अहिले फर्किने ढिला हुन्छ कि। दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्दै पर्यो, फेरि पोखरा पुग्नु छ, दिएको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा त महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नु। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनको साथै लेडिज आइटम, साडी, लेगिङ, टप, कुर्ता सलवार र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाई, दुलीगौड़ा हेल्प स्टोक प्रोपराइटर कृष्णराज पण्डित, फोन 0625414008।

0: लाई छिटोनी गुण सरका सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पर्का का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जनिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने स्टील स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोपाइटर ओंकार नागिला सम्पर्क 9855660113 9067729790
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारगरी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग चालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोपाइटर रबिन थापा सम्पर्क 9855630398 र 9846610950
7: दिदी किन हो यो छिटो छिटो त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै जोडी दिने कि
8: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
7: हिंसा सहेर नबसौँ विभेदमुक्त समाज निर्माणमा जुटौँ
8: जोसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनले त दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँदा कानूनी उपचार खोजौ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज

0: This is Radio Dwarbarahi, 103.8 MHz. दाइ पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै एकमै थियो एकैचोटि बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाइ
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
2: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560 62 29
0: साइनी दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याए कुन्ने कान्छे हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली घरपतिको सफल एकेश्वरमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो कोषमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
0: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राजीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: हाइजेनिक रान्च प्राली शुक्लागन्धकी 8 सफल एकेश्वर गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560 62 891
0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
6: के यो झुम्का हेर न है झन् कस्तो राम्रो जोसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मुलेर दुःख मात्रै पाइयो
0: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा सबै पाइने रहेछ
6: हो त है सामान लिन टाढो किन जानु पर्यो र
0: हाम्रो सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल फोन 98461 61 220
5: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयम चिसापानी
6: अनि बिचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोची महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि
6: हो र यस्तो सुविधा पनि आइसक्यो
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461 16 878 र दुलेगौडा ढोलफिर्दी छाग्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235 52 663
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
1: फोन बजार सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकल गाउँको बीचमा तुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

नमस्कार, रेडियो ठोर बराही 103.5 मेगाहर्ज को दिउँसो 2 बजे को ठोर बराही हाइलाइट्स में श्रीको स्वागत छ। अब समाचारहरु सुन्नुहोस्। नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफै समय तोकेर मौन धारण गरेकोमा सभामुख डीपी आर्यले आपत्ति जनाउनु भएको छ। यसबाट सदनको अपमान भएको सभामुख आर्यले बताउनु भएको हो। कांग्रेस सांसद पुष्कर राईको आह्वानमा सहित प्रति 5 मिनट मौन धारण गरिएको थियो र त्यसमा अन्य विपक्षी सांसदले पनि शपथ दिएका थिए। त्यसै गरी सभामुख प्रकाश आर्यले प्रतिनिधि सभा बैठक बुधबार बस्नेको प्रस्तावित गर्नुभएको छ। विपक्षी सांसदले विरोध जनाइरहेपछि सभामुख आर्यले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। अर्को बैठक बुधबार बिहान 11 बजे बस्ने गरी बोलाएको छ। प्रधानमन्त्री बालेन शाहले सांसद सुधन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले आज दिउँसो 3 बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी गरेको छ। यसअघि गुरूङ गएको छैन त 13 गते गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँ फर्कन लाग्नु भएको हो। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आफै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। स्वयं संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदीयको वर्तमान गति रोध अन्त्य गर्न संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताउनु भएको हो। प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै साम्पाङले संसद लामो समयदेखि डेडलकको अवस्थामा रहेको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको हो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्र विरूद्ध संसदमा अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सदनको अवरोध अन्त्य गर्न सबै दुईवटा मात्रै विकल्प रहेको भन्दै सरकारमाथि कटाक्ष गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले सदन अवरोध गरेको जस्तो देखिए पनि वास्तविकता फरक रहेको दावी गर्नुभएको हो। उहाँले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म सदनको अवरोध खोल्ने अवस्था नदेखिएको जिकिर गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय निर्वाचन आयोगले मध्य प्रदेश प्रतिवेदनसँग अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ। मंगलबार सूचना जारी गर्दै आयोगले पार्टी विधान 2089 तेस्रो संशोधन सहितको दफा 41 बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष पारदर्शी विश्वसनीय तथा विधि सम्मत संचालन सुनिश्चित गर्न अधिवेशन सम्बन्धी सबै गतिविधि रोकिएको जनाएको हो। सूचना अनुसार प्रतिनिधि छनौट निर्वाचन कार्यक्रम उम्मेद्वारी प्रक्रिया प्रचार प्रसार बैठक भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ। केन्द्रीय अधिवेशन निर्वाचन आयोगका प्रमुख पुष्पन केसीद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन पुनः सञ्चालन हुने मिति समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख गरेको छ। पछिल्लो समय नेतृत्व चयनको विषयलाई लिएर मध्य प्रदेश अन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि आयोगले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका नेता कार्यकर्ता प्रतिनिधि तथा उम्मेद्वारलाई आयोगको थप निर्देशनको प्रतीक्षा गर्न आग्रह गरिएको छ। नेपाल कृषि अनुसन्धान परिषद नागबाट विकसित

0: सबै क्षेत्रको मर्यादा असुलले गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको छ। उहाँले कानूनी प्रक्रियामा सरहेको बाहेकको क्षेत्रमा मर्यादा असुली गर्न प्राधिकरण अलमलिन नहुने बताउनु भएको हो। मालिका परिषदको 63 औं वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत महसुल बक्यौता रहेको उल्लेख गरिएको छ। कपिलवस्तु प्रहरीले जबरजस्ती पर्यटनी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्ध भूमि नगरपालिका 10 मौसा धनकौली बस्ने 45 वर्षीय नूर मोहम्मद मुसलमान रोहिका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। उहाँले यही चेट 6 गते एक युवकलाई बलात्कार गरेर फरार रहेका प्रहरीले जनाएको छ। उल्लैनाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उहाँलाई अदालतबाट 7 दिनको म्याद थाप गरेर अनुसन्धान प्रक्रिया अघि बढ़ाएको प्रहरीले जनाएको छ। बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुचारी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,06,900 रूपियाँ रहेको थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ कायम रहेको महासंघले जनाएको छ। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको हो। यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको संकेत दिएको छ। नर्वेको ओस्लो स्थित शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संकलन 65 वटा सशस्त्र द्वन्द विश्वभर दर्ता गरिएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचको सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्य बीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख गरिएको छ। अनुसन्धानकर्ता सिरी आस रोस्तादले संचार माध्यमसँग कुरा गर्दै पछिल्लो वर्षको अवस्था अत्यन्त निराशाजनक रहेको बताएका हुन्। उनले सामान्यतया केही सकारात्मक प्रवृत्ति देखिने भए पनि यसपटक तथ्याङ्क असामान्य रूपमा उच्च रहेको टिप्पणी गरेका छन्। लीगको तेस्रो आयोजना हुने भएको छ। आयोजक ड्रिम्सका अनुसार प्रतियोगिता आयोज असोज 8 गतेदेखि 17 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सञ्चालन हुनेछ। हस्त दिउँसो 2 बजेको ढोरबोरा हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस। हाम्रो टेलिफोन नम्बर 0664141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँचुन्जेल त हुने मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापा

0: लहसुन का गहना राशि अनुसार का पत्थर जड़ित हरेक डिजाइन का आकर्षक गरगहना खरीद गर्न सकिने। अनि सुन्नु त, विगत का वर्षहरुदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
1: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनको साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
1: सञ्जा धनलक्ष्मी सुनचादी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दूरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
3: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
4: म्याडम, धूम्रपान भनेको के हो?
3: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथीभाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू:
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9855262065।
6: यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाउ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुमेदार बाजुराम सुनार र सूर्य गहतराज, मोबाइल 9860778528 र 9908161042।
9: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
7: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
9: ए हो र ल त ल
2: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लेप्चा, फोन 65414222 र 98560921692।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज।

Come on.

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: लौ नानी दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भने भयो।
6: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई केक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि। आज भोलि चामलको डाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
11: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गा धारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खराबी हुन सक्छ भने समयमा होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खसीको खबर ल्याएको छ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्या अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे जस्तो हो।
4: दिदी पनि नहजार झुक्नु भएछ नि। मैले पनि 23 रुपियाँ थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166-34372।
6: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171-56606।
9: X103.8 अन्तर्मनको आवाज।
10: सेक्सन 1 स्टुडियो लाइट अहिले दिउँसोको 3 बज्यो।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953011।

0: हसन सर नेटवर्क क्लिक काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: छानबिन समितिको प्रतिवेदन अध्ययन विनय गृहमा सुधनको पुनरागमन। नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त। सरकारका प्रवक्ताद्वारा अर्थमन्त्रीको बचाउ।
0: विपक्षी दलको अवरोधका कारण संघीय संसदका दुवै बैठक चल्न सकेनन्। प्रतिनिधि सभामा आकस्मिक समयमै संकल्प प्रस्तावदेखि मौन अवधिसम्मको हरकत।
1: न्याय माग्दै रासोपा कार्यालय अगाडि जेएनजीहरूको नाराबाजी। रासोपाको मध्य प्रदेश अधिवेशनसँग तत्कालका लागि स्थगित।
0: दुई हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी। तेहरान आणविक सम्झौताका लागि तयार रहेको भनाई।
1: र पहिलो एक दिवसीयमा बंगलादेशद्वारा अस्ट्रेलिया सामु 285 रनको लक्ष्य प्रस्तुत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो सरकार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री नरेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। दुई मन्त्रीको नाम सिफारिश भई राष्ट्रपति कार्यालयमा पुगेको शीतल निवास स्रोतले बताएको छ। गृहमन्त्रीको नाम पुनरागमन भएको छ। यस्तै प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गरिएको छ। उनीहरूलाई अहिले 3 बजे शपथ गराउने तयारी छ। मन्त्री गुरूङ विवादित व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि र सम्पत्ति विवरणबारे प्रश्न उठेपछि वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। छानबिन गर्न बनेको समिति प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन बुझ्ने निर्णय सरकारले आज मात्र गरेको छ। अध्ययन नगरी मन्त्री नियुक्त गरिएको हो। प्रतिवेदनमा गुरूङको सम्पत्तिमा कुनै गम्भीर कैफियत वा अनियमितता नदेखिएको निष्कर्ष निकालिएको छ। पुन भने स्वतन्त्र चुनाव लड्दा रासोपाले सघाएको थियो। उहाँकै प्रस्तावमा नवप्रवर्तन मन्त्रालय थप गरिएकाले मन्त्री बन्ने सौभाग्य पाउनु भएको हो। रक्षा मन्त्रालय भने प्रधानमन्त्री शाहले आफैसँग राख्नु भएको छ।
1: सरकारले अर्थमन्त्री डाक्टर सोनी मुवागलेको बचाउ गरेको छ। आज मन्त्री परिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले वागलेले मेहनत गरेर बजेट बनाएकाले करका दर हेरफेर नगरेको जिकिर गर्नुभएको हो। विपक्षीहरूले भने मन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग गरिरहेका छन्। आर्थिक विधेयकका 17 पेजमा छेड़खानी गरिएको छ। यस्तै आज बसेको मन्त्रीमण्डल बैठकले तल्लो अरूण जलविद्युत आयोजना लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वर्गभित्र प्रयोग गर्न स्वीकृति दिएको छ। तल्लो अरूण लगायत लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र आदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो। आजको बैठकले निजामती सेवा 16 संशोधन नियमावली 2083 पनि स्वीकृत गरेको छ।
0: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले मौन अवधि चलाउनेदेखि सभामुखलाई संकल्प पत्र बुझाउनेसम्मका हरकत गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आकस्मिक समयमै सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदको रिपोर्टबाट हटाउने सम्बन्धी संकल्प प्रस्ताव पारित गर्ने माग गर्दै सभामुखकै आसनसम्म पत्र बुझाउन पुग्नु भएको थियो। त्यसअघि बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सचेतक निष्कल राईले 5 मिनटमै मौन धारणको समय तोके पछि सभामुख डोल प्रसाद अर्यालले ध्यानाकर्षण गराउनु भएको थियो। राईले जेएनजीका शहीदप्रति सम्मान व्यक्त गर्दै मौन अवधि शुरू हुन्छ भनेपछि विपक्षी दलका सांसदहरूले उठेर मौन धारण गरेका थिए। सभामुख अर्यालले सभा सञ्चालनका लागि संसदले बनाएको नियमावली विपरीत गतिविधि भएको बताउनुभयो।
3: सभा मुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा संचालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ। आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु।
0: राईले प्रधानमन्त्रीले भनेको कुरा पुष्टि गर्न उहाँका दलका सांसद लागि परेको उल्लेख गर्दै जवाफका लागि रूलिङ गर्न सभामुख संघमा गर्नुभएको थियो। नेकपा एमालेका सांसद क्षितिज थेबे, रापरपाकी सांसद खुशबू ओली लगायतले पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म अवरोध नहट्ने बताएपछि सभामुख अरियालले सदन संचालनका लागि आफूले पहल जारी राखेको जानकारी दिनुभएको थियो, तर उहाँले रूलिङ भने गर्नुभएन। प्रधानमन्त्रीको जवाफ खोजिरहेका विपक्षी दलले परराष्ट्र मन्त्री शिशिर खनाललाई बोल्न दिएनन्। सभामुख अरियालले मन्त्रीले बोल्ने समय मागेको बताए पनि विपक्षी दलका सांसदले अवरोध जारी राखेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद ज्ञानु पौडेलले नियमापत्ति जनाउनु भएको थियो।
4: प्रतिनिधि सभा सदस्यको हाम्रो सबैजनाको काम कर्तव्य अधिकार हामी समान छ। सत्ता पक्ष र विपक्षी पक्ष भन्दै गर्दा यो ममा बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौं। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि। त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौं। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु।
0: करिब पौने घण्टा आग्रह गर्दा पनि विपक्षी दलले नमानेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको छ। राष्ट्रिय सभाको बैठक पनि विपक्षीको अवरोधका कारण पर्सिसम्मका लागि स्थगित गरिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय निर्वाचन आयोगले मध्य प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ। आज सूचना जारी गर्दै आयोगले अधिवेशनको निष्पक्ष पारदर्शी विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशन सम्बन्धी सबै गतिविधि रोकिएको जनाएको हो। सूचना अनुसार प्रतिनिधि छनौट, निर्वाचन कार्यक्रम, उम्मेद्वारी प्रक्रिया, प्रचार प्रसार, बैठक भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ। अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख पुष्पन केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
0: रासपाको केन्द्रीय कार्यालय वनस्थली अघि जेनजीहरूले धरनासहित नाराबाजी गरेका छन्। सरकारसँग गरिएको 10 बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुट्टा मुद्दामा फुसाइएका जेनजीहरूलाई हिरासतमुक्त गरिनुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो। आन्दोलनमा जेनजी, घाइते तथा शहीद परिवारका सदस्यहरू सहभागी छन्। झुट्टा मुद्दामा फुसाइएकाहरूलाई विनाशर्त रिहा गर्नुपर्ने जेनजी अभियन्ता सरिस्मा थापाले बताउनुभयो। आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उहाँको भनाई छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आज माइती घरमा प्रदर्शन गरेको छ आर्थिक वर्ष 2083-84 को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो समितिले 2078-82 सालमा सरकारसँग भएका सहमति साथै संघीय शिक्षा ऐनको निर्णायक पेश गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापन सम्बन्धी प्रावधानलाई बेवास्ता गरिएको आरोप लगाएका छन् समितिका अनुसार हाल देशभर करिब 11,000 संघीय शिक्षण सिकाई अनुदान शिक्षकहरू माध्यमिक र आधारभूत तहमा अंग्रेजी गणित तथा विज्ञान जस्ता विषय अध्यापन गरिरहेका छन् बजेट वक्तव्यमा सम्मानजनक तलवृद्धि महँगी भत्ता र प्रोत्साहन भत्ता लगायत माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले त्यसप्रति विरोधमा उत्रिएका छन् उनीहरूले माग सम्बोधन नभए पठन पाठन ठप्प पार्ने तथा सामूहिक राजीनामा समेत दिन बाध्य हुने चेतावनी दिएका छन्
3: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतामा प्रगति भइरहेकाले मध्यपूर्वमा तनाव छिट्टै अन्त्य हुने बताउनु भएको छ वहाँले इरानसँग आणविक सम्झौताका बारेमा वार्ता सही दिशामा अगाडि बढ़िरहेको उल्लेख गर्दै चाँडै नै महत्वपूर्ण परिणामहरू प्राप्त हुने दावी गर्नुभएको हो ट्रम्पले इरान आणविक हतियार विकास नगर्ने शर्त सहित प्रमुख अमेरिकी मागहरू स्वीकार गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ट्रम्पले आगामी दुई हप्तामा इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने र स्थिति पूर्ण रूपमा परिवर्तन हुन सक्ने दावी गर्नुभयो ट्रम्पले अमेरिकाले आफ्नो पूर्ण विजयको घोषणा गरेपछि विश्वव्यापी तेल बजारमा पनि असर गर्ने र तेलको मूल्य घट्न सक्ने बताउनुभयो हाल इरान र इजरायलले अस्थायी रूपमा सैन्य कार्यवाही रोकेका छन् जसले गर्दा क्षेत्रीय तनाव केही हदसम्म कम भएको छ
4: अब खेल समाचार एक दिवसीय क्रिकेट सीरिज अन्तर्गत पहिलो खेलमा अहिले अस्ट्रेलिया र बंगलादेश बीच प्रतिस्पर्धा भइरहेको छ बंगलादेशले अस्ट्रेलिया सामु 285 रनको लक्ष्य प्रस्तुत गरेको छ शेरे बंगला राष्ट्रिय रंगशाला मिरपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले 8 विकेटको सेटमा 284 रन बनाएको हो उसका लागि मोसद्देक हुसैनले नट आउट 86 नैमुल हुसैन सान्तोले 67 तंजीद हसनले 54 रन जोड़े अस्ट्रेलियाका नाथन एलिसले सर्वाधिक 3 विकेट लिए अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: छानबिन समितिको प्रतिवेदन अध्ययन विनय गृहमा सुदनको पुनरागमन नवप्रवर्तन मन्त्रीमा महावीरपुर नियुक्त सरकारका प्रवक्ताद्वारा अर्थमन्त्रीको बचाओ
3: विपक्षी दलको अवरोधका कारण संघीय संसदका दुवै बैठक चल्न सकेनन् प्रतिनिधि सभामा आकस्मिक समय मै संकल्प प्रस्तावदेखि मौन अवधिसम्मको हरकत
4: न्याय माग्दै रासोपा कार्यालय अगाडि जेएनजीहरूको नाराबाजी रासोपाको मध्य प्रदेश अधिवेशन स्थगित
3: दुई हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी तेहरान आणविक सम्झौताका लागि तयार रहेको भनाई
4: र पहिलो एक दिवसीय क्रिकेटमा बंगलादेशद्वारा अस्ट्रेलिया सामु 285 रनको लक्ष्य प्रस्तुत
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र दिनै बिदा हुन्छौ नमस्कार
5: साइलियामा प्रकाश राईको पनि प्रदर्शन गरेको छ है जुटियो होला नि
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बिपी चोकै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुले गौडा बिपी चोक प्रोभाइडर कान पर्दा नेउपाने 98 5 30 33 8 78 प्रशान्त नेउपाने 98 4 60 26 9 25
7: बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौंडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिलाएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार, प्रोपाइटर सुरेश बहादुर सुनार।
12: मोबाइल 9800 र 9800 65।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2, काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9855 32475 र 9801 32475।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्रै लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855 66136 र 9151 66136।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके ल डन।
18: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
10: होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
19: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडा कुडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर तिमी बिल मात्र पर्छ, कराएर मात्रै भयो।
19: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817। यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 MHz।
22: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
23: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 98058535537।
24: आकर्षक सुनसादीको गहना नारीको चाहना।

नमस्ते अनि स्वागत छ कार्यक्रम ओम प्रसन्नाभूषण लोकसजिलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा सदा आज पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा यहाँहरूमा उपस्थित भइसकेकी छु भन्दै तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नाभूषण सुनसानी पसलले भने यो पसल दुलेघोडाको भित्री बजारमा रहेको छ। यदि सुनसानी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू गर्न परेमा त्यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ। र आजको श्रृंखलामा रहेर श्रोता साथी हामीहरू मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौं र 0241 44 2000 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रोजाईको गीत संगीत यहाँले आज हामीलाई सुनाउन सक्नुहुनेछ। आफ्नो सुमधुर मिठ आवाज हामीलाई सुनाउन सक्नुहुनेछ। 0241 44 2000 बाटो भएर यहाँहरू आउँदै गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधु भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको बोल रहेको छ युके बस्ने दाई, यो सुमधु भाका रहेको छ स्वीकार्नुहोला।

हजुर साथी यूके बस्नेदा यो निकै मधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सागर आले मगर र शान्ति सुरेश मगरको आवाजमा सजिएको यो सुमधुभाका रहेको थियो र अबकै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले यो मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै यहाँहरू आउँदै गर्नुहोला। 0.45 बाटो भएर कार्यक्रममा आफ्नो सुमधुर आवाज सुनाउनको लागि आज हामी गायनकलालाई कार्यक्रम स्थान दिनेछौ भन्दै श्रोता साथी कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला र कार्यक्रमलाई अन्तिमसम्म सुनेर पनि भरपूर मनोरञ्जन को साथ दिनुहोला भन्दै अहिलेको लागि भने झ्याप्पै गीतको बोललाई राखिरहेको छु। निकै नै चर्चित भाका पनि रहेको छ, बद्री कुमार पंगेनी र ज्योति मकरको आवाजमा सजिएको रमाइलो भाका रहेको छ। सिकार्नुहोला है ता।

हजुर सबै साथी ज्यापै यो सुमधुर रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो रमाइलो भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथीहरू आफ्नो मिठो आवाज सुनाउनको लागि कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला जनाउन सक्नुहुनेछ 0541-4200 बाटो भएर टेलिफोन लाइन भएर यहाँले कल गर्न सक्नुहुनेछ र कार्यक्रममा आफ्नो मिठो आवाज हामीलाई सुनाउन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने साथीहरू चाहिँ लाइनमा हुनुहुन्न र त्यसै कारण औँठी बिरुवाको यो रमाइलो भाकालाई राखिरहेको छु फिल्म सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको छ भने स्वीकार्नुहोला।

0: हजुर आउँछ बेरुवाको यो निकै नै रमाइलो सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला र श्रोत साथी आजको श्रृंखलामा रहेर हामीहरू गायन कलालाई कार्यक्रममा स्थान दिनेछौ भने त्यो बेलाको क्रममा पनि कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार बुद्धिबहादुर गुरुङजी बोल्दै हुनुहुन्छ है? हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ यहाँलाई भने के गर्दै हुनुहुन्छ त नि बुद्धिबहादुर जी आज? हजुर हजुर ल भनेपछि चाहिँ ठ्याक्कै टाइममा नै हजुरले कल गर्नुभयो अनि आज यहाँले हामीलाई कुन चाहिँ भाका सुनाउँदै हुनुहुन्छ त नि? हजुर ल भनेपछि यहाँले चाहिँ आज हामीलाई गोर्खाली ठाडो भाका सुनाउँदै हुनुहुन्छ है? हजुर हुन्छ भनेपछि अब भने ढिला नगरिकन हजुरको यो मिठो आवाज सुनिहालौँ है त हामी।
1: बस्यो डाली भनमाया खानी खुसी पाथो मनी फुल तिते पाती बाल्य सकी भेट भरुदी गरै म सुन्तला घर हसिना यति नै हो। यो सन्तोष तामाङ र तिरा तामाङको स्वरण सोधेको थियो।
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद यहाँलाई यो मिठो आवाज सुनाइदिनु भएकोमा भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। हजुर वहाँ बोल्दै हुनुहुन्थ्यो भूतिबहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो निगिने सुमधुर भाका उहाँले हामीलाई सुनाइसक्नु भइसकेको छ। गोर्खाली ठाडो भाका उहाँले सुनाउनु भयो भने त्यसै गरी श्रोत साथी अहिलेको लागि भने गोर्खाली ठाडो भाकालाई नै स्थान दिनतर्फतिर लागिरहेको छु। भूतिबहादुर गुरुङजीले सुमधुर अलिकता मिठो आवाज छोटो मिठो भाका हामीलाई सुनाउनु भयो भने अहिलेको लागि भने उहाँले गाउनु भएको यो सुमधुर भाका नै स्थान दिनतर्फतिर लागिरहेको छु। मौलिक गोर्खाली ठाडो भाका रहेको छ तामाङ र सन्तोष तामाङको आवाजमा सजिएको मिठो भाका रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर मौलिक गोर्खाली ठाडो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला।

र त्यसै गरी श्रोता साथी आज हामीले मंगलबारको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रम स्थान दियो भने बुद्धिबहादुर गुरूङजीले कार्यक्रममा सुमधुर भाका हामीलाई सुनाइसक्नु भइसकेको छ र अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको अन्त्यतर्फ आइसक्दा कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फ तिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ नजरले तान्छ यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ यहाँहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते नमस्कार हैदराबाद।

0: प्योइतोको थेदिमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौंडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
6: दीप मल्ल ठकुरी 9864041530।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेलपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program for Sunday Rock. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
9: हेलो दर्शक, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने हामी चाहिँ आज तपाईँको माझमा टुस्टेक एपिसोडमा रहेर चाहिँ नेलेटे संघलाई लिएर उपस्थित भइसकेको छ भने प्रोग्राम लिएर म लक्ष्मी सुन रहन्छु। एक घण्टाको समयावधिभरको लागि हाम्रो श्रोता साथीले चाहिँ ठिक 4 बजेदेखि 5 बजेको एक घण्टाको समयावधिभरको लागि सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भन्ने आशाका साथ अहिलेको लागि भने चाहिँ कार्यक्रममा ढिला नगरिकन ओपनिङ स्वरूप चाहिँ संघलाई स्थान दिने नै छु भने माया फेरि बोलको गीता चाहिँ कार्यक्रम स्थान दिने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ र जसमा चाहिँ लिरिक्स अनि कम्पोजिसन भोकल रहेको छ सिम्मा राईको भनी अलिको लागि भने उहाँको यो गीतलाई चाहिँ सुमधुर गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नु।

हजुरसँग पनि कार्यक्रम सकिसकेको छ। को पनि श्रोता साथीहरू सुनिराख्नु भएको छ र सुनेर पनि भरपूर मनोरञ्जन नै राख्नु भएको छ भन्ने आशा र यो रायडीको लागि भने चाहिँ फेरि पनि दिवान नगरिकन कार्यक्रम चाहिँ तपाईँको माझमा सँगै स्थान दिने नै छु भने विपुल छेत्रीको भावना वर्ग गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। यो चाहिँ दुई दिन अगाडि नै रिलिज भएको छ भने अहिलेको लागि भने चाहिँ गीत सार्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, योसँग पनि कार्यक्रम सुन्दैसकेको का छौ। भावना बोलको गीत पनि कार्यक्रम सुन्दैसकेको छु र पक्कै पनि सुनिरहनु भएको छ भने आशाका साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि जना गरिकन कार्यक्रम चाहिँ नेक्स्ट सङलाई स्थान दिने नै छ भने साजन राज वैद्याको जुनी बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ र गीत चाहिँ हामी छोटो विश्राममा जाने नै छ। त्यति बेलाको समयावधि भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: प्योइतोको थेदिमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
2: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
6: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
6: हाम्रा विशेषताहरू
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
6: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
5: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
6: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र देवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 98510884061 र सिजन गुरुङ 97045409।
9: यस
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हामी अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
10: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
9: दिसा पिसाब एवं पेटको समस्या,
10: तौल घट्ने वा थाइराइडको समस्या,
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
10: क्लिनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
10: फोन नम्बर 0564142333 र 98778187।
11: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी:
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165-5294-5294-5982-7878।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँछ यस्तो बाटो नर्कै भएन।
14: ए तिमी पो बस्छ गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा,
14: ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले।
13: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित
0: This is Radio Dhor Barahi 103.8 MHz.
21: हजुर, केही दिनको विषयमा स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज, अन्तर्मनको आवाज भन्ने प्रोग्राम भएको छ जिन्दगी रक्स। र हामी चाहिँ आज तपाईँको माझ टुस्टेक एपिसोडमा रहेर यिनै लेटेस्ट संलग्न कार्यक्रम सम्झिरहेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर मनोरञ्जन पनि लिन सक्नुहुनेछ। र अहिलेको लागि भने ढिलो नगरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा ज्योत्सनाको स्वप्न सुमनको आवाजमा रहेको गीत कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस्।

0: हजुर, यसमा पनि कार्यक्रम सन्धिसकेको छौँ र अहिलेको लागि पनि हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे हामी चाहिँ सन्डेको एपिसोडमा यिनै सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको सङ्घ कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ जुन चाहिँ आज हामी यिनै ट्युस्डेको एपिसोडमा रहेर नै त्यस सङ्घलाई नै कार्यक्रम स्थान दिइरहेको छ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र यसरी नै हामी चाहिँ आउने गर्छौँ अनि वेडनेस्डेको एपिसोडमा चाहिँ तपाईँको माझ कार्यक्रम स्थान दिने गर्दछौँ। रिमिक सङ्घलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली कौशिक अन्तर्ग नाटक र कभर सङ्घलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ। हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने तपाईँले चाहिँ हामीलाई रेडियो ढोरबार हिल 103.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodhorbarahil.com.np हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छौ भने सुजन चाफा गाएको गाजले सुनकारी प्रति गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नु होस् त्यही मिठो
1: गीत।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: इटली स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
10: अफिसबाट अमित सरको फोन।
11: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
14: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाइ?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
17: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
18: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
19: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, फेरि पनि केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज आन्दोलनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्षा। हामी आउने गर्दछ हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा, र हरेक लागि भनेको छु कार्यक्रममा फेरि पनि सँगलाई सन्दै नै रहेछु। तारिफ बोलको गीतलाई कार्यक्रममा सन्देछु सागर गुरुङको, र अहिलेको लागि म्युजिक गीत छाड्दैछु, सुन्नुहोस् है त।

हजुर यो सँग पनि कार्यक्रम सुन्दै सकेको छौ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सँगलाई स्थान दिने नै छ एकदेव फिल्मको चमेली बोलको गीत कार्यक्रम सुन्दै कार्यक्रममा लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु नमस्कार।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
2: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
3: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
4: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
3: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
4: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867974।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 9816634372।
10: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
11: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
10: अनि बन्छ त दाई
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: 103.8 अन्तर्मनको आवाज
16: स्टेशन 1 स्टुडियो साइन्चेक
17: अहिले साँझको 5 बज्यो
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
20: धोरबाराही हाइलाइट्स को साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
22: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिन तयार नभएपछि प्रमुख प्रतिपक्ष नेपाली कंग्रेस सहितका दलहरू रणनीति बनाउन जुटेका छन् अहिले सिंहदरबार स्थित नेपाली कंग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ पछिल्लो पटक जेठ 17 गते प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनेर अभिव्यक्ति दिएता देशमा राजनैतिक तरंग आएको छ तर उक्त प्रकरणमा बालन माफी माग्न तयार भएका छैनन् मंगलबार बसेको संसद बैठकमा बालनको भवनजर र अर्थमन्त्री डाक्टर सोनिम बाग्लेले आर्थिक विधेयकमा गरेको तोडमोडलाई विपक्षीले जोड़तोड़ले उठाएका छन् यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक डाकेर छलफल गर्नुभएको थियो त्यहाँ पनि उहाँले प्रम तत्काल नआउने बताउँदै बरू आफैले जवाफ दिने भएको थियो मंगलबारको बैठकमा पनि बाले नआएपछि विपक्षीहरू रणनीतिक बनाउन जुटेका छन् मंगलबार पनि विपक्षीले विरोध गरिरहेपछि सभामुख बीपी आर्यले बुधबारसम्मका लागि संसद बैठक रोकेका छन् उता विपक्षीको एक छत्र बहुमत रहेको राष्ट्रिय सभामा पनि अवरोध जारी रहेको छ सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरिसकेको छ सरकारले सुन्दा आकर्षक लाग्ने बजेट ल्याए पनि यसको ठूलो आकार र असन्तुलित जगले गर्दा वास्तविक नतिजा दिन नसक्ने पूर्व अर्थमन्त्रीहरूले बताएका छन् काठमाडौँमा आयोजना गरिएको नेपाल उद्योग व्यापार महासंघको बजेट समीक्षा कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले वर्तमान बजेटको टिप्पणी गरेका हुन् बहसका क्रममा पूर्व अर्थमन्त्रीले बजेट सुन्दा कानलाई प्रिय लागे पनि व्यवहारमा यसले कुनै परिणाम दिन नसक्ने दावी गर्नुभएको छ स्रोत र समर्थन बिना ल्याएको ठूलो आकारको बजेटले अर्थतन्त्रको सन्तुलन नै गुमाएको उहाँहरूले औलाउनु भएको हो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामा सक्रिय हुन आग्रह गर्नुभएको छ नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका लागि अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नु भएको हो वहाँले पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनु पर्ने आवश्यकता उठाउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामा सक्रिय हुन अपील गर्नु भएको हो। बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सांसद तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभएको हो। तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत चालू वर्ष भन्दा 25,91,00,000 कम बजेट विनियोजन भएको छ। चालू वर्षको लागि 4,82,38,00,000 विनियोजन भएकोमा आगामी वर्ष 2083-84 लागि 4,56,47,00,000 विनियोजन भएको छ। अर्थ मन्त्रालयले पालिकाहरूलाई समानीकरण अनुदान, सरसट अनुदान, समपूरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियोजन गर्ने गरेका छन्। वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि ब्यास नगरपालिका, भारू नगरपालिका, शुक्ला गण्डकी नगरपालिका र घेरिङ गाउँपालिकाको बजेट घटेको छ भने भिमात नगरपालिका, आबुखैरिनी गाउँपालिका, रिसिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दी गाउँपालिका, बन्दीपुर गाउँपालिकाको बजेट केही बढेको छ। देउराली स्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ। मंगलबार दिउँसो जुम्लेबाट दमौलीतर्फ आउँदै गरेको BR10AV7739 नम्बरको कार दुर्घटना भएको हो। अनियन्त्रित भएर कार दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार दुर्घटनामा भारतको बिहार राज्य स्थित 37 वर्षीय आशा देवी, 40 वर्षीय मनिका देवी र बिहारको भगलपुरका 28 वर्षीय सोनुको घाइते भएका छन्। सोनु कार चालक हो। घाइतेलाई उपचारको लागि प्रदेश अस्पताल दमौलीमा भर्ना गरिएको छ। उनीहरू खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालिएको हो। कालीगण्डकी गर्ज हाइड्रो पावर प्रणाली प्रबन्धक रहेको यस आयोजनालाई 4 वर्षभित्र सक्ने लक्ष्य रहेको छ। आयोजना निर्देशक रमर सिंहले बाद गाठपार र खराब क्षेत्रबाट गरी 4 ठाउँबाट सुरुङ खन्ने तयारी भइरहेको बताउनु भएको हो। यस आयोजनामा 5 किलोमिटर 600 मिटर लामो सुरुङ निर्माण हुनेछ। आयोजनाका लागि सिभिल ठेकेदार साउथ एसियन परिचालन भइसकेको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 खासाको थाफ्लामा बाँध बन्नेछ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 खराबमा विद्युत गृह निर्माण गरिनेछ। मुगलिन पोखरा सड़क खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले राजमार्ग चेक जाँच, गति नियन्त्रण तथा चालक सचेतना कार्यक्रमलाई तीव्र पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका प्रहरी नायब निरीक्षक एक नारायण खनालका अनुसार सड़क सुरक्षा कायम राख्न नियमित रूपमा स्पीड जाँच र चालकहरूलाई ट्राफिक नियमबारे सचेत गराउने कार्य भइरहेको छ। उहाँको अनुसार कालो नम्बर प्लेट भएका सवारी साधनलाई प्रति घण्टा 50-55 किलोमिटर र रातो नम्बर प्लेट भएका सवारी साधनलाई 65-70 किलोमिटर प्रति घण्टाको गति सीमाभित्र सञ्चालन गर्न निर्देशन दिएको छ। निर्धारित गति सीमा नाग्ने सवारी चालकलाई प्रचलित कानून अनुसार जरिवाना गरिनुका साथै आवश्यकता अनुसार सचेतना र सम्झाइ बुझाइ समेत गरिने खन्नालले बताउनु भएको हो। वहाँले अधिकांश सड़क दुर्घटना चालकको लापरवाही, अत्याधिक गति तथा सवारी साधनमाथि नियन्त्रण गुमाउँदा हुने गरेको उल्लेख गर्दै ट्राफिक नियमको पालना, सुरक्षित गति र चालकको सतर्कता बारे दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको हो। सबै चालकले जिम्मेवार र सावधानीपूर्वक सवारी साधन सञ्चालन गर्न वहाँले आग्रह गर्नुभएको छ। बिहानको समयमा साग लगाएका तरकारी बेचेर घर खर्च चलाउने किसान र नगरपालिकाले करमा छूट दिएर प्रोत्साहन गर्दै आएको छ। साग लगायत तत्काल बिग्रने तरकारी बाहेक अन्य तरकारी भने बिहान 10 बजेसम्म र बेलुकी 5 बजेपछि डोकोमा राखेर बिक्री गर्न पाइनेछ। फलफूलका लागि दिउँसोको समयमा तोकेको स्थानमा बसेर बेच्न पाइने व्यवस्था नगरपालिकाले गरेको छ। बजार अनुगमन गरी कर योग्य सामान बिक्रीले लागत राख्ने, बजारमा झुलाएर बेच्न नपाइने अनिवार्यता गर्नुपर्ने प्रावधान रहेको छ। पछिल्लो समय बागलुङलाई ताजा तरकारीमा आत्मनिर्भर बनाउन सकिने गरी लगानी बढ़ाउने, बजारीकरणमा नगरपालिकाले साथ दिने र उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्ने काम शुरू भएको नगर प्रमुख श्रेष्ठको भनाइरहेको छ। डोकोमा तरकारी र फलफूल ल्याउने किसानलाई बेच्न प्रोत्साहन दिएको नगरपालिकाका बजार व्यवस्थापन समितिका संयोजक अर्जुन खिमिरेले बताउनु भएको हो। यो कामले बजार सफा र ट्राफिक व्यवस्थापन चुस्त बनेको घिमिरेले बताउनु भएको छ। डोकोमा साग, गोलभेडा र हरियो तरकारी बिक्री गरेर घर खर्च चलाउन सहज भएको बागलुङ नगरपालिका चारकी रिमा बुढा थोगीले बताउनु भएको हो। 12 रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र च्याउ खेती गरेर बुढा थोगीले नजिकको बजारमा बिक्री गरेर छोराछोरी पढ़ाउनका साथै घर खर्च चलाउँदै आउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका पाँच झुन्झुरे घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्राक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। सोमबार उक्त सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिका पठाएकोमा रू 12,000 जरिवाना गरिएको गरिएको प्रहरी न्यायिक उपरीक्षक दीर्घ प्रसाद घिमिरेले जानकारी दिनुभएको हो। जेएनजी आन्दोलनको क्रममा नखु कारागारबाट भागेका एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याकेको प्रहरीले गिरफ्तार गरेको छ। लागू औषध मुद्दामा 2 वर्ष 1 महिना कैद फैसला भई नखु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा हदौमा भएको जेएनजी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका साथ भारवाङबाट गिरफ्तार गरिएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर दिमसिनाका अनुसार सप्तरीको खडग नगरपालिका 10 का 54 वर्षीय विश्वनाथ भगतलाई गिरफ्तार गरिएको हो। फेरीखोला गाउँपालिका 3 भाट खोलामा रहेको जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा 1,000 कफीका बिरूवा रोपण गरिएको छ। विद्यार्थीलाई उद्यममा जोड्ने तथा बाँझो जग्गालाई सदुपयोग गरेर कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कफीको बिरूवा रोपण गरिएको हो। यस्तै विद्यार्थीमा कृषि उद्यमशीलता, वातावरण संरक्षण तथा उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा रहेको 14 रोपनी क्षेत्रफलमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिकहरूले प्राविधिक सहयोगमा कफीका बिरूवाहरू रोपण गरिएको छ। पालिकाले यस्तै आर्थिक वर्षमा पालिकाभित्रका 2,000 रोपनी जग्गामा 20,000 भन्दा बढ़ी कफीको बोट रोपण गर्ने लक्ष्य लिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भएको छ। बाँझो जग्गामा कफी खेती गर्ने कृषकलाई प्रति रोपनी 3,000 नगद दिएको बताउँदै सुवेदीले यसै योजना अन्तर्गत विद्यालयमा बिरूवा रोपण गरेको बताउनु भएको हो। यसै सूचना प्रविधि मैत्री शिक्षाको विकासको लागि यस विद्यालयमा पालिकाले विनियोजन भएको बजेटमा निर्मित भर्चुअल शिक्षण लर्निङ सामग्री र उपकरण व्यवस्थापन तथा सञ्चालन योजना हस्तान्तरण गरिएको छ। हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.54 अंकले घटेर 2,733.59 बिन्दुमा छरेको छ। नेप्से लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2,702 बिन्दुसम्म छरेको नेप्से बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 वटा कम्पनीका शेयर घटेकोमा 105 वटाका बढ़ेका छन्। आज 15 वटा कम्पनीका शेयर खटबड भएका छैनन्। आज क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 9% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान र काभ्रेपलाञ्चोक कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.8 करोड़को कारोबार भएकोमा आज 357 कम्पनीका 1,23,00,000 हिता शेयर 6.44 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6.53 करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। साझा 5 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: प्रदीप हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
23: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
24: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
23: कहाँ?
24: गण्डकी मेडिकल हल।
25: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
25: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
23: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ले बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903669, मोबाइल 9840826926।
24: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
24: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
24: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ।
3: र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
25: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
25: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
25: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
25: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
25: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
25: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
9: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

नमस्कार तमे ख्याबले कोई थे र साथी फेरी स्वागत मोचु आदिवासी संसारा श्रोता मैं सिरुबारी बेत मुख्य मुख्य ता लाइनामु ओसो तै क्युकुआ बारे र ता लामु सय वर्ष भन्दा पहिले क्युहा दुमना स कुआलाई नाती पनाती खनाती बार सम्पन्न लबा 2073 बैशाख 6 गते मना गोमन तमु राजन तमु पूर्व सदस्य क्याप्टन रुद्रमान तमुई परिवारले निर्मित लाबा क्युहादु मना निले पनि सक्यु थुई भेले लिबा क्यु विशिष्ट जोगो राष्ट्रिय कलाकार राजन तमुनी पान्तै संजोगैले कलाकार राजन प्रेतै झने खुशी प्रोत्साहन सु सिरुबारी चै नेपाल अरबे पहिलो होमस्टे नमुने रूपरा पहिलो प्रसिद्ध रमणीय स्थल होमस्टे सुरचना स्वर्गीय क्याप्टन रुद्रमानैले राज्यवाले सु सिरुबारी विवाह बेले छाबा नाता हावा पानी छाबा चाउर ल्याएर हिउँमै सुसिरुबारी छाता आक्रमोबा चमत्री आतैर फेरि आफ्नो बुद्धरिम्चो गुम्बा प्रतिमा बन्दिन म सम्भव 6 महिना मेले खाम होला भिबै जानकारी तै र सिरुबारी बे पुराना बासिन्दा छुको चुयुकी हङकङ म तर रोचे नाता तिला आता नाचर खलपरिम भिबे तर कलाकार राजा नै स्वयं बहिनी उर्मिला तमुस्यो छु नासर बे उपाध्यक्ष जम्मै होमस्टर याएर तालिम किबा नयाँ प्रेम सत्कार खलेलाबा सुता जम्मै न्यु तमुमाइ सुरु कैमो विवेता लि जानकारी दि विशिष्ट मुख्य सिरुबारी नासा धि चौलिस धुरी मना संस्कार संस्कृति जोगेर तिबा संस्था पिउलो संस्था मना नवयुवा कला धर्मदायी बुद्ध समिति पर्यटन समिति बुद्ध आमा समूह सुपिउन संस्था क्रीरा मसे नासा रो विकास लबा संस्कृतिलाई जोगेबा नासा मोना लौस्रो तमे अवलोकन भ्रमण बारे र लमा लमा निर्धारित समय खायल मे यिलाई कार्यक्रम अवधि भर्ती र साथ दिउमो भिबै आकला दै चिमो तोको भिया सुबेला छाबले सुमधुर कोई बिमो कोई भाका मो मोल्स्यो मन परा श्रोतामै अन्ति समा फिर तिमिन ओ सारे भिया अर्को हप्ता थप जानकारी किर खमु सुबेला सम्मा फिर साथ दिउ दिले ग्यासा दिमो कार्यक्रम प्रस्तुत गनौमय तमस्यो कार्यक्रम उत्पादन सहयोग लबा जम्मै सहकर्मी मेथेवा ठुमैलाई आभार व्यक्त गर्दै र बिदकीमो छ्याजलो आदिवासी संसारा ग्यासाजे।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने।

0: सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783302 र 9946078302।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
9: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
9: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: 103.8 अन्तर्मन को आवाज
11: स्टूडियो
12: अहिले साँझको 6 बजे
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नवनियुक्त दुई मन्त्रीले लिए शपथ, सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै
0: कंग्रेस सभापति थापा देउब पक्षीय नेतासँग छलफलमै एमाले असार 19 गतेसम्म देशव्यापी सुझाव संकलन कार्यक्रम गर्ने।
1: बीपी राजमार्गमा आज 12:30 बजेदेखि सवारी आवागमन बन्द, त्रिविका प्राध्यापक आंशिक शिक्षक र कर्मचारी दबावमूलक आन्दोलनमा उत्री।
0: चीन र उत्तर कोरिया बीच सहकार्य विस्तार गर्ने सहमति, रणनीतिक संवादलाई अझ सुदृढ़ बनाउनु पर्नेमा जोड़।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ राष्ट्रपति कार्यालय शीतल निवासमा आज बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई शपथ खुवाउनु भएको हो शीतल निवासमा शपथ लिएसँगै दुवै मन्त्री सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै हुनुहुन्छ गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा एक र पुन स्वतन्त्र उम्मेद्वार भई व्यक्तिबाट निर्वाचित सांसद हुनुहुन्छ गत चैत 13 गते गृहमन्त्री नियुक्त गुरूङले सम्पत्तिको स्रोत खुलाउन नसक्दा वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो त्यसको डेढ़ महिनापछि छानबिन समितिबाट क्लीन चिट पाएर गुरूङ गृहमन्त्रीमा दोहोरिनु भएको हो यसअघि अन्तरिम सरकारमा शिक्षा मन्त्री बन्नुभएका पुन अहिले नवपरिवर्तन मन्त्री बन्नुभएको हो शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामशाह प्रसाद यादव प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा मन्त्री परिषदका सदस्य लगायतको सहभागिता रहेको थियो
4: चालू आर्थिक वर्षको 10 महिनामा विदेश गएका नेपालीले 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको विप्रेषण पठाएका छन् नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह 41.2% वृद्धि भएको छ अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 13.3% बढ़ेको थियो गत वैशाख महिनामा विप्रेषण आप्रवाह 2,57,49,00,00,000 रूपियाँ रहेको छ अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1,65,30,00,000,000 रूपियाँ रहेको थियो समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 33% वृद्धि भई 13,26,00,00,000 पुगेको छ अघिल्लो वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न 14 मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ब्यूरोले आज एक विवरण सार्वजनिक गर्दै बैंकिङ कसुर मुद्दामा फरार काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 5 47 वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो प्रहरीका अनुसार मिजार काठमाडौँ जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसुर 12 र चेक अनादर 2 गरी जम्मा 14 मुद्दामा दोषी भई फरार रहेका व्यक्ति हुन् ती मुद्दामा फैसला भई 2,58,62,000 रूपियाँ बिगो कायम भएको प्रहरीले जनाएको छ उनलाई अदालतले बिगो बमोजिम हुन आएको जरिवाना 43,23,000 तथा क्षतिपूर्ति रकम 1,72,941 रूपियाँ र 90 दिनको कैद सजाय कायम गरेको थियो त्यसपछि फरार रहेका मिजारलाई खोजतलासका लागि खटिएको ब्यूरोको टोलीले हिजो काठमाडौँ महानगरपालिका 4 धुम्बाराहीबाट पक्राउ गरेको थियो उनलाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ
4: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र सम्वाद गर्ने काम भइरहेको बताउनु भएको छ आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहनु भएको जानकारी दिनुभयो संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनु भएको हो भन्ने प्रश्नमा उहाँले पार्टीका नेतासँग भेट्ने सम्वाद गर्ने काम आफू र अन्य साथीले गरिरहेको बताउनुभयो पार्टी सभापति थापाले क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै 14 महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दावी गर्नुभयो सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने दावी समेत गर्नुभयो
3: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्य दलले असार 19 गतेसम्म देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज ललितपुरस्थित च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्य दिशा निर्धारणका लागि देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको हो पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पार्टी संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। बैठकले तय गरेको कार्यतालिका अनुसार जेठ 30 गते बागमती प्रदेशबाट कार्यक्रम शुरू हुनेछ। त्यसपछि असार 2 गते कोशी, असार 4 गते लुम्बिनी, असार 6 गते सुदूरपश्चिम र असार 8 गते कर्णाली, असार 11 गते गण्डकी र असार 13 गते मधेस प्रदेशमा सुझाव संकलन कार्यक्रम आयोजना गरिनेछ। त्यसै गरी बैठकले शंकर पोखरेललाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा आज 12:30 बजेदेखि सवारी आवागमन बन्द गरिएको छ। रोशी खोलामा पानीको बहाव उच्च भएसँगै यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलीखेलका प्रहरी नायब परीक्षक रविन विष्टले जानकारी दिनुभयो। उहाँले बीपी राजमार्ग हुँदै जाने सवारीलाई जिल्ला स्थित धुलीखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुरकोट र नेपाल थोकमा रोकिएको छ। बेमौसमी वर्षाले दिनानुदिन बीपी राजमार्ग अवरूद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्चितकालीन बन्द पुनः लम्बिएको छ। प्रहरीले यात्रुहरूलाई सड़कको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अपील गरेको छ।
3: त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी संयुक्त संघर्ष समिति दबावमूलक आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरूपयोग गरेको उनीहरूको आरोप छ। मन्त्री परिषदले गत असार 20 गते त्रिभुवन विश्वविद्यालयमा कार्यरत आन्तरिक तथा शैक्षिक जनशक्तिलाई संचित अवकाश पेन्सन प्रणालीमा जोड्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा नआएपछि प्राध्यापकहरू धरनामा उत्रिएका हुन्। आन्दोलनरत प्राध्यापकहरूले नेपाल सरकारको निर्णय तिर्बीमा पनि लागू गर, तिर्बीमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको पेन्सन व्यवस्थापन गराउ लगायतका नारा र प्लेकार्ड देखाएका थिए।
4: सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका 5 भएको आगलागीबाट 12 घर नष्ट भएका छन्। स्थानीय बुचु खंगको घरमा आज अचानक आगो लागेपछि उनको सहित 5 परिवारका 3 घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सो आगलागीमा सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिनुभयो। आगलागीबाट करिब 25 लाख रूपियाँको क्षति भएको उहाँले बताउनुभयो। स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन।
3: आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से 1.54 अंकले घटेर 2733 बिन्दुमा पुगेर बन्द भएको छ। यसँगै नेप्से लगातार 4 कारोबार दिन घट्न पुगेको छ। यसअघि बिहिबार 13, शुक्रबार 11 र हिजो 20 अंकले नेप्से घटेको थियो। आज 6 अर्ब 44 करोड़को शेयर कारोबार भएको नेप्सेले जनाएको छ। आज 105 कम्पनीको मूल्य बढ्दा 151 घटेको छ भने 15 स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाली नेता किम जोङ उन र चीनिया राष्ट्रपति सी जिनपिङ बीच प्योङयाङमा भएको शिखर वार्तामा राजनीति, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले आज सो जानकारी दिएको हो। शीर्ष नेताहरू बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय पनि शुरू गरेको समाचारमा उल्लेख छ। चीनको एकमात्र औपचारिक सन्धि सहयोगी उत्तर कोरियाको 7 वर्षपछि पहिलो भ्रमणमा पुगेका सीले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढ़ाउने लक्ष्य रहेको बताउनु भएको थियो। केसीएनएका अनुसार दुवै नेताले उच्चस्तरीय अधिकारीहरूको भ्रमण मार्फत राजनीतिक सम्वादलाई अझ सुदृढ़ बनाउने कुरामा जोड़ दिएको रोइटर्सले जनाएको छ। किमले बदलिदो अन्तर्राष्ट्रिय परिस्थितिका बीच पनि चीनले अघि सारेको एक चीन सिद्धान्तलाई पूर्ण समर्थन गर्ने बताउनु भएको छ।
3: अब खेल समाचार। पाकिस्तानको इस्लामाबादमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघले आज 12 सदस्य अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो। पाकिस्तान भलिबल फेडरेशनको आयोजनामा हुने काभा च्याम्पियनशीप आउँदो असार 17-23 गतेसम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ। नेपाली टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सुरत चुनारा, निरुपद होज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरि हजुर थापा, दिपेश कुवर र विनोद चन्द रहेका छन्। भलिबल टोलीको प्रशिक्षकमा जगदीश भट्टको पुनरागमन भएको छ। इस्लामाबादमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली टोली भट्टको प्रशिक्षणमा मैदानमा उत्रनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: नवनियुक्त दुई मन्त्रीले लिए शपथ, सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै।
3: चालू आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाह 41% वृद्धि। बैंकिङ कसुरका विभिन्न 14 मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ।
4: बीपी राजमार्गमा आज 12:30 बजेदेखि सवारी आवागमन बन्द। त्रिविका प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी दबावमूलक आन्दोलनमा उत्रिए।
3: चीन र उत्तर कोरिया बीच सहकार्य विस्तार गर्ने सहमति। रणनीतिक संवादलाई अझ सुदृढ़ बनाउनु पर्नेमा जोड़।
4: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
9: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
10: ए सबिना, यसको हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भयो। भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
14: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
14: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
15: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
14: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
9: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
11: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-5-60-66-136 र 98-1-51-66-136।
14: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
18: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
19: रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 06564142 र 98560-21692।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
3: गर्मीमा आउँछ हजुर तातो खडेरी, आगो लागि बाट बच्न अति जरुरी।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एन्टी
11: एनसी को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
12: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
14: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
1: यही जेत 30 गते शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
1: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
0: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
3: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865434377 मोबाइल 9856043443
4: आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
9: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
10: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
9: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856035497 र 9856348585 सम्पर्क गर्न सकिनेछ
10: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
11: मम्मी भोक लाग्यो खाजा खाम न
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
11: हस मम्मी
13: मैले सुने छोरी ल जाम हिँड
12: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
12: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 98461680878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
3: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
6: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
10: बाली नेतृत्वको मन्त्री परिषद विस्तार, छानबिनबाट क्लीनचिट पाएसँगै गृहमा सुधन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त।
9: सरकारका प्रवक्ता पोखरेलद्वारा प्रधानमन्त्रीको बचाव, संसदमा प्रधानमन्त्री शाह आवश्यकता अनुसार उपस्थित हुने प्रक्रिया, रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चढ्नुपर्ने कांग्रेस सभापति थापाको धारणा।
10: तनहुमा सीडीओको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन, वित्तीय हस्तान्तरण मार्फत तनहुका लागि 25,91,00,000 बजेट विनियोजन।
9: विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक। सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द्व विश्वभर दर्ता।
10: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने।
9: समाचार अब विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। नवनियुक्त मन्त्रीले आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। सुधन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। गुरूङ गएको चैत्र 13 गते गृहमन्त्रीबाट नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गतेबाट पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। छानबिनबाट क्लीन चिट पाएसँगै गुरूङ गृह मन्त्रालयमा फर्किनु भएको छ। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नु भएको छ।
10: प्रतिनिधि सभाको बैठक आज स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अरियालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखको आत्मालोचना गरेर माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन्। यसैबीच प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति नसकिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन्। सिंहदरबार स्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय लिएको हो। बैठकले नेपालले पनि भारतको भूमि मेचिएको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेकाले त्यो अविलम्ब फिर्ता गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। प्रधानमन्त्रीले संसदबाट देशवासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट पनि उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको महरको भनाइ रहेको छ। उहाँले सदन खोल्न सरकारको तर्फबाट कुनै चासो र पहल कदमै नलिएको समेत बैठकको निष्कर्ष रहेको उल्लेख गर्नुभएको छ।
9: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै प्रवक्ता पोखरेलले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनु भएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सलीम वाग्लेमाथि लागेका आरोपको पनि बचाउ माग्नुभयो। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप रहेको छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदी करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग गर्दै आएका छन्।
10: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले रासुपाको सरकार पार्टीको विधानले नभएर देशको विधानले चल्नुपर्ने बताउनु भएको छ। आज गोर्खाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उहाँले 5 वर्ष सरकार चलाउने जिम्मा पाएको रासुपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताउनु भएको हो। राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उहाँले भन्नुभयो, रासुपाभित्र के हुन्छ के हुँदैन त्यो हाम्रो सरकारको विषय होइन। 5 वर्ष उहाँहरू सरकार चलाउन पाउनु भएको छ, उहाँहरूले सरकार चलाउनुहुन्छ, तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो। देशको संविधानले सरकार चल्छ, देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको उहाँले स्पष्ट पार्नु भएको छ। राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको पनि उहाँले बताउनुभयो। 2046 साल यता सरकारमा रहेका र प्रतिपक्षमा बसेकाहरूले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसकेको उहाँको आरोप रहेको छ। सत्ता मोहका कारणले समस्या भएको पनि उहाँले जिकिर गर्नुभयो।
9: सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर भाड़ा र महसुल नतिर्ने ठूला उद्योगहरूलाई 7 दिनभित्र बकेउता रकम भुक्तानी गर्न निर्देशन दिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमीन भवन विद्युत र पानी लगायतका सेवा प्रयोग गरे बापत नियमित बुझाउनुपर्ने महसुल 7 दिनभित्र बुझाएर बकेउता रकम राफ साफ गर्नु भनेको हो। लिमिटेडले तोकिएको म्यादभित्र बकेउता रकम नतिरेमा सम्झौताको शर्त एवं नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र संचालित 151, हेटौड़ा औद्योगिक क्षेत्रभित्र संचालित 131 र पाटन औद्योगिक क्षेत्रभित्र संचालित 94 उद्योगहरूले बकेउता रकम तिरेका छैनन्। यस्तै पोखरा, बुटवल, वीरेन्द्र नगर, भक्तपुर र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूले पनि बकेउता तिर्न बाँकी नै रहेको छ। उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत महसुल र पानी महसुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्मत सम्भार गर्न र साना उद्योगलाई समेत सेवा दिन गम्भीर आर्थिक संकट परेको सूचनामा उल्लेख छ।
10: तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत चालू वर्षभन्दा 25,91,00,000 कम बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षका लागि 4,82,38,00,000 विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि 4,56,47,00,000 कम विनियोजन भएको छ। अर्थ मन्त्रालयले पालिकाहरूलाई सामान्यकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियोजन गर्ने गरेको छ। वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि व्यास नगरपालिका, भानु नगरपालिका, शुक्ला गण्डकी नगरपालिका र घिरिङ गाउँपालिकाको बजेट घटेको छ भने भीमाद नगरपालिका, आबु खैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, देवघाट गाउँपालिका र मेग्दी गाउँपालिका तथा बन्दीपुर गाउँपालिकाको बजेट केही बढ़ेको पाइएको छ।
9: इन्टरनेट लगायत 25 आवश्यक सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले जेठ 25 राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक सेवामा हड़ताल निषेध गरेको हो। आवश्यक सेवा संचालन ऐन 2014 को दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी हड़ताल निषेध गरिएको सूचनामा उल्लेख रहेको छ। सरकारले डाक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसार प्रसार गर्ने यातायात सेवा क्षेत्रमा हड़ताल गर्न निषेध गरेको छ। त्यस्तै प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्न नपाइने जनाएको छ।
10: आज बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान डीडीसीको उत्पादन प्याकेटमा बाँडिएको छ। कृषि मन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दूध, दही, पेडा, बटर र चीज लगायत रहेको बताउनुभयो। यसबाट डीडीसीको प्रवर्धन अभियानलाई थप मदत पुग्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अगाडि पनि डीडीसीको उत्पादन याक चीजको फोटोसहित सामाजिक सञ्जालमा आफ्नो तस्विर सार्वजनिक गर्नुभएको थियो। सरकारले सरकारी स्वामित्वको डीडीसीको उत्पादनको प्रवर्धन साथै अन्य स्वदेशी वस्तुको प्रयोग र उपभोगमा जोड़ दिन प्रयास गरेको भन्दै चर्चा हुन थालेको छ।
9: जिल्ला अदालत पर्साले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेको छ। जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीले मंगलबार लामिछानेको माग अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको अदालतका सूचना अधिकारी जय नारायण यादवले जानकारी दिनुभएको छ। तर सानो पाइला सहकारी ठगीको मुद्दा भने कायमै रहनेछ। यसअघि रवि विरूद्ध जिल्ला अदालत कास्कीले पनि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुर फिर्ता गर्न आदेश दिएको थियो। दुवै अदालतमा रवि सहित सबै प्रतिवादीमाथि अब सहकारी ठगीको मात्रै मुद्दा कायम रहनेछ। अन्य कसुर भने सबैको हकमा फिर्ता भएको हो। जाहेरवालाको मूल उद्देश्य रकम फिर्ता दिलाई पाऊ भन्ने रहेको र अभियोग पत्र संशोधनपछि पनि सहकारी ठगी सम्बन्धी दावी यथावत रहने भएकाले संगठित अपराध सम्बन्धी दावी फिर्ता लिँदा त्यसमा कुनै असर नपर्ने देखिएको अदालतको आदेशमा उल्लेख रहेको छ।
10: तनहुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन हुने भएको छ। सरकारले केन्द्रीय भूमि समस्या समाधान समिति गठन गरेर जिल्ला स्तरमा पनि समिति गठनको प्रक्रिया अगाडि बढ़ाएको छ। जसअनुसार तनहुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन हुनेछ। समितिमा जिल्ला समन्वय अधिकारी भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, प्रशासनका अधिकृत प्रमुख, जिल्ला अधिकारीले तोक्ने स्थानीय तहका प्रमुख, प्रशासकीय अधिकृत सदस्य रहनेछन् भने नापीका प्रमुख सदस्य सचिव रहने जनाइएको छ।
9: मुगलुङ पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका चार दुलेगौड़ामा एचआईभी एड्स यौनजन्य संक्रमण, मानव बेचबिखन तथा जोखिममा रहेका महिलाहरूलाई कसरी सहयोग र सुरक्षित गराउने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सहयात्री समाज नेपाल र सिड्सको आयोजनामा सम्पन्न कार्यक्रम वडा नम्बर चारका वडा अध्यक्ष राजु वाग्लेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा एचआईभी एड्सबाट बच्ने उपाय, यौनजन्य रोगको रोकथाम, महिला अधिकार, सुरक्षित जीवनशैली तथा मानव बेचबिखन विरूद्ध अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा दुलेगौड़ा स्वास्थ्य आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले कार्यक्रमबाट प्राप्त जानकारी आफ्नो परिवार तथा समुदायमा समेत पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वक्ताहरूले समुदाय स्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्व बारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। स्थानीय महिलाहरूले सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजक संस्थाले जनाएको छ।
10: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
11: किन आँखा मिचेकुमिचे गरेको
0: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
11: धेरै समय मोबाइल चलाएपछि क्या
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
0: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
14: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
15: हारजोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
14: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
17: अफिसबाट अमितसरको फोन।
18: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
21: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
17: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
17: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
21: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98523420, 98014154 र 98463420।
22: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
23: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
22: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
23: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
22: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले मंगलबार मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी संवेदनशील रिपोर्टिङका लागि संचारकर्मी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाड़ीले आत्महत्या रोकथामका रणनीति, मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा संचार माध्यमले अप्नाउनुपर्ने जिम्मेवार पत्रकारिताका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले आत्महत्या सम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा संवेदनशीलता अप्नाउनुपर्ने उल्लेख गर्दै जनचेतना वृद्धि र रोकथामका उपाय बारे जानकारी प्रवाह गर्न संचार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो। दवाड़ीले मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्दै आत्महत्या रोकथामका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको धारणा राख्नु भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेले आत्महत्या सम्बन्धी घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारले जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। उहाँले तथ्यपरक र सचेतनामूलक पत्रकारिताले आत्महत्या नियन्त्रण तथा रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भएको थियो। संचारकर्मीहरूलाई लक्षित गरी आयोजित अभिमुखीकरण कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका विषयमा जानकारी आदान प्रदान गर्नु साथै जिम्मेवार रिपोर्टिङका अभ्यासबारे छलफल गरिएको थियो।
10: चितवन मेडिकल कलेजमा 21-वर्षकी युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका भेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा मनोकामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अगाडि अस्पताल पुग्नु भएको थियो। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नशा फुटेको ठाउँमा जारी राखेको बताउनुभयो। डाक्टर शाहका अनुसार मानिसमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नशा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको छ।
9: चालू आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाह रेमिटान्स 41.2% बढ़ेको छ। साउनदेखि वैशाखसम्म 19,16,90 करोड़ भित्रिएको हो। 2083 वैशाख महिनामा विप्रेषण आप्रवाह 257.49 करोड़ रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 33.0% वृद्धि भई 13.26 करोड़ पुगेको हो। यो अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर 20 खर्ब 91.86 करोड़ पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 335,510 र पुनर्श्रम स्वीकृति लिनेको संख्या 326,364 रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः 405,610 र 280,314 रहेको थियो।
10: दलित समुदायका महिलाहरूको उचित विकास, आत्मनिर्भरता र आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको 15 दिने बरिष्ठा अर्थात कफी बनाउने तालिम तनहुको म्याग्दे गाउँपालिका स्थित स्काई इन होटलमा उद्घाटन भएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग र एकीकृत सेवा कार्यालय तनहुको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठको 26 गतेदेखि असारको 10 गतेसम्म सञ्चालन हुने भएको छ। तालिममा तनहु जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, भीमाद नगरपालिका र रिसिङ गाउँपालिकाबाट 5-5 जनाका दरले 25 जना दलित महिलाहरूको सहभागिता रहेको छ।
9: तनहुको शुक्ला गण्डकी नगरपालिका 5 दुन्दुरे घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। सोमबार उक्त सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिका पठाइएकोमा ₹12,000 जरिवाना गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ।
10: म्याग्दी जिल्लामा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जल विद्युत आयोजना निर्माण शुरू भएको छ। अन्नपूर्ण गाउँपालिका 4 भालेवासमा सोमबार हिजोबाट विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्न शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको यस आयोजनालाई 4 वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ। आयोजना निर्देशक रमण सिंहले बाँध गार्ड पार र धराव क्षेत्रबाट गरेर 4 ठाउँमा सुरुङ खन्ने तयारी भइरहेको बताउनुभयो। योजनामा 5 किलोमिटर 600 मिटर लामो सुरुङ निर्माण हुनेछ। आयोजनाका लागि सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालन भइसकेको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 घाँसाको फापलामा बाँध बन्नेछ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 धरापमा विद्युत गृह निर्माण हुने जनाइएको छ।
9: तनहुमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा 3 जना घाइते भएका छन्। तनहुको ब्यास नगरपालिका 12 देउरालीमा मंगलबार आज दिउँसो 1 बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको BR-10AV7739 नम्बरको कार देउरालीमा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा कारमा सवार 5 जनामध्ये 3 जना घाइतेहरू भएको प्रहरीले जनाएको छ। उनीहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुको भनाई छ। घाइते हुनेमा भारत बिहार राज्यको मधुबनीका 37 वर्षीय आशा देवी, सोही ठाउँका 40 वर्षीय मनिका देवी र कार चालक भारत बिहार भगलपुरका 28 वर्षीय सोनु रहेको प्रहरीले जनाएको छ।
10: तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतारामा आयोजना गरिएको 5 औं शुक्ला गण्डकी महोत्सवका क्रममा चोरी भएको स्कूटर पोखराबाट आज बरामद भएको छ। पम्फा कुमारी थापाको नाममा दर्ता रहेको G14P4602 नम्बरको स्कूटर 2082 चैतको 15 गते महोत्सवका क्रममा चोरी भएको थियो। चोरीपछि उक्त स्कूटर पोखरा लगेर नम्बर परिवर्तन गरी G14P7108 नम्बर राखेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। वडा प्रहरी कार्यालय बैदाम कास्की बाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका 11 रानी पौवा निवासी 20 वर्षका सुदीप परियारलाई स्कूटर सहित पक्राउ गरेको जनाएको छ।
9: प्याङ्जाको फेदीखोला गाउँपालिका तीन भाट खोलामा रहेको जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा 1000 कफीका बिरूवा रोपण गरिएको छ। विद्यार्थीलाई उद्यममा जोड्ने तथा बाँझो जग्गालाई सदुपयोग गरेर कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कफीको बिरूवा रोपण गरिएको हो। यस्तै विद्यार्थीमा कृषि उद्यमशीलता, वातावरण संरक्षण तथा उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा रहेको 14 रोपनी क्षेत्रफलमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिकहरूको प्राविधिक सहयोगमा कफीका बिरूवाहरू रोपण गरिएको छ। पालिकाले यस्तै आर्थिक वर्षमा पालिकाभित्रका 2000 रोपनी जग्गामा 20,000 भन्दा बढ़ी कफीको बोट रोपण गर्ने लक्ष्य लिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभएको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। विश्वभरि सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्ध पछाडि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभरि दर्ता भएको जनाइएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनमा भारत, पाकिस्तान, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, थाइल्याण्ड बीचको सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्यबीचको द्वन्दलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख गरिएको छ।
9: अन्तिममा खेल समाचार। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदा असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवालाको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसबीसले जितेको थियो। यसपटकको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणको विजेता कर्णाली एसबीस सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
10: यिनै खबर सँगसँगै हामी धोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
9: बाले नेतृत्वको मन्त्री परिषद विस्तार, छानबिनबाट क्लिनचिट पाएसँगै गृहमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुन नियुक्त।
10: सरकारका प्रवक्ता पोखरेलद्वारा प्रधानमन्त्रीको बचाउ, संसदमा प्रधानमन्त्री शाह आवश्यकता अनुसार उपस्थित हुने प्रतिक्रिया, रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने कांग्रेस सभापति थापाको धारणा।
9: तनहुँमा सीडीओको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन। वित्तीय हस्तान्तरण मार्फत तनहुँका लागि 25,91,00,000 कम बजेट विनियोजन।
10: विश्वव्यापी द्वन्द दोस्रो विश्वयुद्ध पछाडिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक। सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभरि दर्ता।
9: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने।
10: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट साझका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
23: 103.8 अन्तर्मनको आवाज।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
24: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
7: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98-058-0142, दिपेश मल्ल ठकुरी 98-058-0120, दीप मल्ल ठकुरी 98-460-41-530।
25: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
26: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
25: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98-5-10-88-461 र सिजन गुरुङ 97-045-40-900।
27: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
28: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
27: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
28: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
27: ए त्यसो भए त म गइहाले,
28: चिया त पिएर जाऊ,
27: अहिले हतार छ, पछि आउँदै गरौँला है।
29: दीर्घायु फर्निचर सोरुम,
28: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
25: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 98-460-61-268 र 98-560-62-268।
30: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
31: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
30: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
31: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
30: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
31: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
30: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
31: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
30: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
31: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्, सम्पर्क गण्डकी मेडिकल मंगल हल दुलेगौंडा माछापुच्छ्रे बैंकको ठीक पारिपट्टी फोन 0625930369
0: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
0: नरिसौ न त डबर हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
31: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान्ट दुलेगौंडा
31: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9465610950 सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
15: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
31: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी
15: हाम्रा विशेषताहरू
31: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
15: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
31: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
15: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
31: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565714479 र 9856062265
16: 103.8 अन्तर्मनको आवाज

सुखो माया गर्नेहरू कहिल्यै हार्दैनन्, आफू दुख्छन् बरु अरूलाई पीर पार्दैनन्, आफू दुख्छन् बरु अरूलाई पीर पार्दैनन्, अरूलाई पीर पार्दैनन्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई
1: आफू दुख्छन् बरु अरूलाई पीर पार्दैनन्।

0: सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: सधैँ यही आउँदो असार गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
3: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
3: तौल घटबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु।
3: फोन नम्बर 0564142333 र 98678167।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779582780।
6: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
9: मोबाइल 98058535 37 र 98066 15 800।

0: निम मेटली स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध।

0: गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9560601013, 9867294।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नुहुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन हो।
10: साइनचेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9840-00787।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654-14-234 र 9811-56-606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन कि नै मोहनी लगाएर हो?
6: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811-45-35-622।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस बिसौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9855-62029।
10: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ। स्वस्थ बनाऊ।
13: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
7: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
17: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 9816634372।
19: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
21: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
15: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
21: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
15: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
21: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
15: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
22: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
23: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
22: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
23: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
25: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
26: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
27: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
28: म्याडम, धुम्रपान भनेको के हो?
27: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
28: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
27: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
28: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
27: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
29: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी छ भुरुङ्गी।
29: हाम्रा विशेषताहरू
15: स्वच्छ र शान्त शैक्षिक वातावरणमा
28: अध्यापन गराइने।
29: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
28: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
29: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
28: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562625।
0: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्किएमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: पुर्याएको बताएका छन्। बीबीसीका अनवर्सन एथी राजन भन्छन्, सन् 2021 सत्ता कब्जा गरेका अफगानिस्तानका तालिबान शासकहरूले महिलाहरूमाथि पहिरन सहित कैयौं क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। उनीहरूले गर्ने इस्लामिक कानूनको कठोर व्याख्या अन्तर्गत महिलाहरूले घर बाहिर निस्कदा आफ्नो अनुहार सहित शरीरका सबै भाग ढाक्नुपर्छ। बीबीसीका अनवर्सन एथी राजन स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरूष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौं महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबननका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आईडीएफले इजरायली सीमा नजिकैको क्षेत्रमा हमला गरेको जस्तो देखिन्छ र उक्त क्षेत्रमा भीषण विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लड़ाई रोक्ने सहमति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तात्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाड़ामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनैतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले चारवटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हेटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
1: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
2: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न, सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
1: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नवप्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
3: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर पाँच वर्षको हो यो के अरे सरकार, पाँच वर्ष मैले रात दिन काम गरेर बढीमा तीन वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
1: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोध बारे सत्तारूढ राष्ट्रिय
3: मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
1: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकार

0: आगामी छानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
1: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। त्यसरी यो डेटालाई खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छौँ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
0: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
1: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति, सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ, कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
0: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
1: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा, आम नागरिकको कुरा, त्यो महत्वपूर्ण कुरा छ, हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
0: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने, नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
1: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नु भएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँले ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, र त्यो स्टेटमेन्ट तपाईँको कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालयले निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले झन् विषयान्तर गर्छ, त्यही कुरा हामीले पनि हामीलाई सशंकित बनाएको हो।
0: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने अडान?
1: प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि ती खालको कुराहरू हटिनुपर्छ, किनभने सामान्य प्रधानमन्त्रीले बोल्नुभएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदमै गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
0: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
1: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, तर हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेको छ, सधैँभरि राख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ, त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखेका छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलहरूसँग पनि संवादमा छौँ, संवाद सहकार्यमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
0: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब एउटा प्रसंग संक्षेपमा, जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहने। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री

0: भयो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट। फणिन्द्र दाहालबाट।
1: सन् 2021 सत्ता नियन्त्रणमा लिए यता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोसाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोसाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

सेनाले सम्भावित आक्रमणको

0: यी सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560378302 र 98460378302।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560338398 र 98465010950।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
20: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
21: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा, तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
22: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कुलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
23: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354997 र 98560348085 सम्पर्क गर्न सकिनेछ।
23: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
24: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति, फोन 065-593-369।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तनहु।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा पीपी चोकमा
15: यही जेठ 30 गते शनिबार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
3: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
15: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
14: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
16: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065-414-377, मोबाइल 98-560-44-343।
9: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453005।
20: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
21: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
22: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
10: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
13: मोबाइल 9800535537 र 9800665589।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
16: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
14: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
20: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087769142।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
24: म्याडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
24: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
23: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
23: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
3: दीप मल्ल ठकुरी, 9460141530।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
4: सूचना, यस तनहुँ सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
5: यही जेठ 30 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
6: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
4: वरिष्ठ बाल तथा नवजात छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
6: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल।

0: चार बजे सम्म डाक्टर अमन कुमार झा,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
2: साथै चौबिसै घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0665403177, मोबाइल 9856443।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
3: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
4: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुले

0: औडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
1: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
3: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्स को साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। शुक्लाकाण्डकी नगरपालिका पाँच बेल चौतारामा आयोजित पाँचौ शुक्ल महोत्सवको क्रममा चोरी भएको स्कूटर पोखराबाट बरामद भएको छ। पम्पा कुमारी थापाको नाममा दर्ता रहेको G14P4602 नम्बरको स्कूटर 2082 चैत 15 गते महोत्सवको क्रममा चोरी भएको थियो। चोरीपछि उक्त स्कूटर पोखरालाई नम्बर परिवर्तन गरी G14P7108 नम्बर राखेर चलाइरहेको अवस्थामा प्रहरीले फेरा परेको हो। वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटीको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका 11 रानी पौवा निवासी 20 वर्षीय सुदीप परियारलाई स्कूटर सहित पक्राउ गरेको जनाएको छ। तनहु जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत चालू वर्षभन्दा 25 करोड़ 91 लाख कम बजेट विनियोजन भएको छ। चालू वर्षका लागि 4 अर्ब 82 करोड़ 38 लाख विनियोजन भएकामा आगामी वर्ष 2083-84 का लागि 4 अर्ब 86 करोड़ 47 लाख विनियोजन भएको छ। अर्थ मन्त्रालयले पालिकाहरूलाई समीकरण अनुदान सशस्त्र अनुदान सम्पूरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियोजन गर्ने गरेको छ। वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि ब्यास नगरपालिका भानु नगरपालिका शुक्ल गण्डकी नगरपालिका र गिरिङ गाउँपालिकाको बजेट घटेको छ भने भीमात नगरपालिका आबुखैरिनी गाउँपालिका रिसिङ गाउँपालिका देवघाट गाउँपालिका मेग्री गाउँपालिका बन्दीपुर गाउँपालिकाको बजेट केही बढ़ेको छ। मुगलिन पोखरा सड़क खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्ग चेक जाँच गति नियन्त्रण तथा चालक सचेतना कार्यक्रम तीव्र पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार प्रहरी नायब निरीक्षक एक नारायण खनालका अनुसार सड़क सुरक्षा कायम राख्न नियमित रूपमा स्पीड जाँच तथा चालकहरूलाई ट्राफिक नियमबारे सचेत गराउने कार्य भइरहेको छ। उहाँका अनुसार कालो नम्बर प्लेट भएका सवारी साधनलाई प्रति घण्टा 50-55 किलोमिटर र रातो नम्बर प्लेट भएका सवारी साधनलाई 65-70 किलोमिटर प्रति घण्टाको गति सीमाभित्र सञ्चालन गर्न निर्देशन दिएको छ। निर्धारित गति सीमा नाग्ने सवारी चालकलाई प्रचलित कानून अनुसार जरिवाना गरिनुका साथै आवश्यकता अनुसार सचेतना सम्झा बुझाई समेत गरिने खनालले बताउनुभएको छ। उहाँले अधिकांश सड़क दुर्घटना चालकको लापरवाही अत्यधिक गति र तथा सवारी साधनमाथि नियन्त्रण गुमाउँदा हुने गरेको उल्लेख गर्दै ट्राफिक नियमको पालना सुरक्षित गरी गति र चालकको सतर्कताले दुर्घटना न्यूनीकरणमा महत्व भूमिका खेल्ने बताउनुभएको छ। सवै चालकलाई जिम्मेवार र सावधानीपूर्वक सवारी सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिका तीन भाट खोलामा रहेको जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा 1000 कफीका बिरूवा रोपण गरिएको छ। विद्यार्थीलाई उद्यममा जोड्ने तथा बाँझो जग्गालाई सदुपयोग गरेर कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कफीको बिरूवा रोपण गरिएको हो। यस्तै विद्यार्थीमा कृषि उद्यमशीलता वातावरण संरक्षण तथा उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा रहेको 14 रोपनी क्षेत्रफलमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिकहरूको प्राविधिक सहयोगमा कफीका बिरूवाहरू रोपण गरिएको छ। पालिकाले यस्तै आर्थिक वर्षमा पालिकाभित्रका 2000 रोपनी जग्गामा 20,000 भन्दा बढ़ी कफीको बोट रोपण गर्ने लक्ष्य लिएको पालिकाका अध्यक्ष घनश्याम सुविदीले बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन चट्याङ तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। हाल पानी पर्ने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको छ, आवश्यक सावधानी अप्नाउनु होला उहाँले भन्नुभएको छ। लामिछानेका अनुसार नेपालमा हाल उपलो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। विभागका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग सामान्यदेखि आंशिक बदली रहनेछ।
प्रदेश सहित लुम्बिनी प्रदेश का पहाड़ी तथा तराई भूभाग कोशी बागमती गण्डकी प्रदेश का तराई क्षेत्र तथा कर्णाली सुदूरपश्चिम प्रदेश का पहाड़ी भूभाग में आंशिक बदली रहने विभाग ने जनाएको छ। विभाग का अनुसार कोशी बागमती गण्डकी प्रदेश का हिमाली तथा पहाड़ी भूभाग का थोड़ी स्थान में तथा मध्य प्रदेश बागमती गण्डकी प्रदेश का तराई क्षेत्र में साथ ही लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाड़ी भूभाग का एक दुई स्थान में मेघर्जन तथा चट्याङ सहित हल्का वर्षा होने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्र में हल्का हिमपात को सम्भावना पनि रहेको विभागले जनाएको छ। म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। अन्नपूर्ण गाउँपालिका चार भालेवासमा सोमबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालिएको हो। कालीगण्डकी गर्ज हाइड्रो पावर प्रणाली प्रबन्धक रहेको यस आयोजनालाई चार वर्षभित्र सक्ने लक्ष्य छ। आयोजना निर्देशक रमण सिंहले बाँध गाडपार र घरप क्षेत्रबाट गरी चारवटा ठाउँबाट सुरुङ खन्ने तयारी भइरहेको बताउनुभएको छ। यस आयोजनामा 5 किलोमिटर 600 मिटर लामो सुरुङ निर्माण हुनेछ। आयोजनाका लागि सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालन भइसकेको छ। मुस्ताङको थासाङ गाउँपालिका चार घासाको थाप्लामा बाँध बन्नेछ। मेग्दीको अन्नपूर्ण गाउँपालिका चार घरपमा विद्युत गृह निर्माण गरिनेछ। तनहुँ भारती नम्बर प्लेटको कार दुर्घटना हुँदा 3 जना घाइते भएका छन्। तनहुँको व्यास नगरपालिका 12 देउरालीमा मंगलबार दिउँसो 1 बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुम्डेबाट दबोलीतर्फ आउँदै गरेको BR10AB7739 नम्बरको कार देउरालीमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार 5 जनामध्ये 3 जना घाइतेहरू भएको प्रहरीले जनाएको छ। उनीहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमोली पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँको भनाइ छ। घाइते हुनेमा भारत बिहार राज्यको मधुवनीका 37 वर्षीय आशा देवी, सोही ठाउँका 40 वर्षीय मनिका देवी र कार चालक भारत बिहार भगलापुरका 28 वर्षीय सोनु रहेको प्रहरीले जनाएको छ। सबरी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई तनहु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले तनहु जिल्ला अदालतमा दर्ता भएको सबरी ज्यान मुद्दामा 3 वर्ष कैद र 32,000 रूपियाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई आज पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानून प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालत तनहुमा उपस्थित गराइएकामा अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। तनहुको शुक्लगण्डकी नगरपालिका 5 दुन्दुरे घाटबाट अवैध रूपमा नदी जाने पदार्थ उत्खनन गर्ने सबै साधनले प्रहरी नियन्त्रणमा लिएको छ। सेती नदी किनारबाट अवैध रूपमा नदी जाने पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिए आवश्यक कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। सोमबार उक्त सबरी साधनलाई कार्यवाहीका लागि शुक्लगण्डकी नगरपालिका पठाइएकामा रू 12,000 जरिवाना गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिका 3 भाटखोलामा रहेको जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा 1,000 कफीका बिरूवा रोपण गरिएको छ। विद्यार्थीलाई उद्यममा जोड्ने तथा बाँझो जग्गालाई सदुपयोग गरेर कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कफीको बिरूवा रोपण गरिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको व्यास नगरपालिका 12 देउरालीमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा 3 जना भारतीय पर्यटक घाइते भएका छन्। दुब्रेबाट डबलहिडीको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 10:01 बजे दुर्घटना भएको हो।
जेम्जी आन्दोलनको क्रममा नाखु कारागारबाट भागेका एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय प्याकीको प्रहरीले गिरफ्तार गरेको छ। लागू औषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नखु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा भदौमा भएको जेम्जी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका साथ भारवाङबाट गिरफ्तार गरिएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल सुनाका अनुसार सप्तारीको खड़क नगरपालिका 10 का 54 वर्षीय विश्वनाथ भगतलाई गिरफ्तार गरिएको प्रहरी भगौड़ा कैदीलाई 2082 जेठ 26 गति गिरफ्तार गरेको सूचना अधिकारी तिमिल सुनाको भनाई छ।

0: व्यास नगरपालिका नौ माझफाट स्थित शिवालय महेन्द्रेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको पुरूषोत्तम महायज्ञको तेस्रो दिन मंगलबार उत्साहजनक जनसहभागिता देखिएको छ। कथा श्रवण धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढा टाढाबाट श्रद्धालु भक्तजन महायज्ञ स्थल पुगेपछि माझफाट क्षेत्र नै धार्मिक वातावरणले भरिएको छ। महेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा संचालित महायज्ञमा तेस्रो दिन विभिन्न व्यक्ति तथा संघ संस्थाबाट करिब 3 लाख रूपियाँ बराबरको दान संकलन भएको आयोजकले जनाएको छ। यसबाहेक अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले आर्थिक तथा नैतिक सहयोग प्रदान गरेका वडा सदस्य सन्तोष जनक जीसीले जानकारी दिनुभएको छ। तेस्रो दिन मोहरिया टार आमा समूह व्यास नौले 25,555 रूपियाँ सहयोग गरेको छ। महायज्ञ मंगलबार दान सहयोग गर्नेमा सबैभन्दा धेरै यही आमा समूह रहेको छ। त्यसै गरी लालबहादुर कुवाले 12,555, मेहर मान श्रेष्ठले 11,555, मान बहादुर थापाले 11,155, कालु भण्डारीले 11,155, क्षेत्र बहादुर थापाले 11,555 तथा कृष्ण बहादुर थापाले 11,555 रूपियाँ सहयोग गर्नुभएको छ। हवस् त, यिनै खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 101.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेट अहिले बिहानको 5 बज्यो साइन्चेटको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856045497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
5: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
9: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142533, मोबाइल 9868861887।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।

0: 103.8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। बाले नेतृत्वको मन्त्री परिषद विस्तार छानबिनबाट क्लिनचिट पाएसँगै गृहमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुन नियुक्त। पच्चीस वर्ष अघिको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने गृहमन्त्रीको निर्णय रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने कांग्रेस सभापति थापाको भनाई। तनहुमा सीडीओको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन। वित्तीय हस्तान्तरण मार्फत तनहुका लागि गत वर्षभन्दा 25,91,00,000 कम बजेट विनियोजन। विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक। सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द्व विश्वभर दर्ता। र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। हिजो दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीले हिजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सुदन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। गुरूङ गएको चैत्र 13 गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो। तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गतेबाट पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। छानबिनबाट क्लिनचिट पाएसँगै गृह मन्त्रालयमा उहाँ फर्किनु भएको छ। महावीरपुर म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले 25 वर्ष अघिको राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढ़ाउन निर्णय गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएसँगै मंगलबार हिजो साँझ गृह मन्त्रालयमा पदभारी गर्दै मन्त्री गुरूङले 2058 जेठ 19 गते नारायण हिटी राजदरबारमा भएको हत्याकाण्डको थप छानबिन अघि बढ़ाउन निर्णय गर्नुभएको हो। उहाँले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिने बारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभएको छ। यस्तै गृह मन्त्रालय र सुरक्षा निकायमा हुने सूचना चुहावट रोक्न विशेष संयन्त्र निर्माण गर्ने निर्णय पनि उहाँले गर्नुभएको छ। गृहमन्त्री गुरूङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप प्रभावकारी बनाउने निर्णय गर्नुभएको छ। यस मार्फत अब ठूला फाइल खोल्ने घोषणा उहाँले गरिसक्नु भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताउनु भएको छ। हिजो गोर्खाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उहाँले 5 वर्ष सरकार चलाउने जिम्मा पाएको रासोपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताउनु भएको हो। राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षीको भूमिकामा रहेको बताउँदै उहाँले भन्नुभएको छ, राष्ट्रसभाभित्र के हुन्छ के हुँदैन त्यो हाम्रो सरकारको विषय होइन। पाँच वर्ष उहाँहरूले सरकार चलाउन पाउनु भएको छ, उहाँहरूले सरकार चलाउनुहुन्छ, तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो। देशको संविधानले सरकार चल्छ, देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको उहाँले स्पष्ट पार्नु भएको छ। राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको उहाँको भनाइरहेको थियो। 2046 साल यता सरकारमा रहेका र प्रतिपक्षमा बसेकाहरूले आफ्ना जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसकेको उहाँको आरोप छ। सत्तामोहका कारण समस्या भएको उहाँले जिकिर गर्नुभएको छ। बुगलिन पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सुक्ला गण्डकी नगरपालिका चारदुली गौरमा एचआईभी एड्स सेवनजन्य संक्रमण मानव बेचबिखन तथा जोखिममा रहेका महिलाहरूलाई कसरी सहयोग र सुरक्षित गराउने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सहायत्री समाज नेपाल र सिडको आयोजनामा सम्पन्न कार्यक्रम र नम्बर 4 वडा अध्यक्ष राजु वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एचआईभी एड्सबाट बस्ने उपाय, यौनजन्य रोगको रोकथाम, महिला अधिकार, सुरक्षित जीवनशैली तथा मानव बेचबिखन विरूद्ध अप्नाउनु पर्ने सावधानीका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा दुलेगौड़ा स्वास्थ्य आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले कार्यक्रमबाट प्राप्त जानकारी आफ्नो परिवार तथा समुदायमा समेत पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वक्ताहरूले समुदाय स्तरमा यस्ता सचेतनामूलक कार्यक्रमहरूले स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। स्थानीय महिलाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजक संस्थाले जनाएको छ। अब पोखरा दुवै नियमित हवाई उडान हुने भएको छ। आगामी भदौ 7 गतेदेखि पोखराबाट फ्लाई दुवैले नियमित उडान भर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवैलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। फ्लाई दुवैले 167 सीट क्षमताको बोइङ 737 जहाज मार्फत पोखराबाट दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखरामा साँझ 6:15 अवतरण गर्ने जहाज 7:15 दुवैका लागि हुनेछ। यो यात्रा करिब 5 घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाई दुवैले 1 महिनाको लागि मात्र उडान अनुमति लिएको छ। नम्बर प्लेटको कार दुर्घटना हुँदा 3 जना घाइते भएका छन्। तनहुँको ब्यास नगरपालिका 12 देउरालीमा हिजो दिउँसो 1 बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको थियो। प्रहरीका अनुसार डुम्रीबाट डबलतर्फ आउँदै गरेको BR-10AV-7739 नम्बरको कार देउरालीमा नियमित भई दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार 5 जना मध्ये 3 जना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरूको उद्धार गरी उपचारको लागि प्रदेश अस्पताल दौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँको भनाइ छ। घाइते हुनेमा भारत बिहार राज्यको मधुबनीका 37 वर्षीय आशा देवी, सोही ठाउँका 40 वर्षीय मनिका देवी र कार चालक भारत बिहार भगलपुरका 28 वर्षीय सोनु रहेको प्रहरीले जनाएको छ। सुक्लाङ्गण्डी नगरपालिका 5 बेजोतारामा आयोजित 5 औं सुक्लाङ्गण्डी महोत्सवका क्रममा चोरी भएको स्कूटर पोखराबाट बरामद भएको छ। पम्फा कुमारी थापाको नाममा दर्ता रहेको G14P4602 नम्बरको स्कूटर 2082 चैत्र 15 गते महोत्सवका क्रममा चोरी भएको थियो। चोरीपछि उक्त स्कूटर पोखराले नम्बर परिवर्तन गरी G14P7108 नम्बर राखेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका 11 रानीपौवा निवासी 20 वर्षीय सुदीप परियारलाई स्कूटर सहित पक्राउ गरेको जनाएको छ। सुक्लाण्डकी नगरपालिका स्थित खैरनठारमा खैरनी महिला विकास सदस्यले विकास बहुद्देश्य सहकारीको आयोजनामा निशुल्क मलद्वार सम्बन्धी समस्याको जाँच शिविर सम्पन्न भएको छ। बाफ नेपाल र स्पर्श क्लिनिक दौलीको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा 102 जनाले जाँच गराएको सहकारीले जनाएको छ। मलद्वारमा हुने पायल्स फिसर फेस्टुला सम्बन्धी समस्या भएकाहरूलाई शिविरमा सहभागी गराइएको सहकारीका अध्यक्ष सूर्यदेवी सिग्देलले जानकारी दिनुभएको छ। अध्यक्ष सिग्देलले 52 जनाको ल्याब टेस्ट, 16 जनाको अपरेशन र 4 जनामा रगतबाट सर्न सक्ने समस्या पहिचान भएको बताउनु भएको छ। तनहुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन हुने भएको छ। सरकारले केन्द्रीय भूमि समस्या समाधान समिति गठन गरी जिल्ला स्तरमा पनि समिति गठन प्रक्रिया अघि बढ़ाएको छ। जस अनुसार तनहुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन हुनेछ। समितिमा जिल्ला समन्वय अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, प्रशासन अधिकृत प्रमुख जिल्ला अधिकारीले तोक्ने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन् भने नापीका मुख्य सदस्य सचिव तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय सन्तरण मार्फत चालू आर्थिक वर्ष भन्दा 25,91,00,000 कम बजेट विनियोजन भएको छ। चालू वर्षका लागि 4,82,38,00,000 विनियोजन भएकोमा आगामी वर्ष 2082-83 लागि 4,56,47,00,000 विनियोजन भएको छ। अर्थ मन्त्रालयले पालिकाहरूलाई सामान्यकरण अनुदान, सशर्त अनुदान, सम्पूरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियोजन गर्ने गरेको छ। वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि ब्यास नगरपालिका, भानु नगरपालिका, शुक्लगण्डकी नगरपालिका र घिरिङ गाउँपालिकाको बजेट घटेको छ भने विमाद नगरपालिका, आबुखरिणी गाउँपालिका, रिसिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दी गाउँपालिका, बन्देपुर गाउँपालिकाको बजेट केही मात्रामा बढेको छ। सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले तनहुँ जिल्ला अदालतमा दर्ता भएको सवारी ज्यान मुद्दामा 3 वर्ष कैद र 32,000 रूपियाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई हिजो पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएकोमा अदालतको आदेशबारे उहाँलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एफले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनमा भारत, पाकिस्तान, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। अन्तिम खेल समाचार। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ट्रेन्ड्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवाला संघको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसबीएसले जितेको थियो। यसपटकको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणको विजेता कर्णाली एसबीएस सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड लुम्बिनी लाभास र पोखरा निन्दास गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। यिनै खबरहरूसँगै हामी ढोरबारा हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। बाले नेतृत्वको मन्त्री परिषद विस्तार, छानबिनबाट क्लीन चिट पाएसँगै गृहमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन्युक्त। 25 वर्ष अघिको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने गृहमन्त्रीको निर्णय रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने कांग्रेस सभापति थापाको भनाई। तनहुमा सीडीओको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन वित्तीय हस्तान्तरण मार्फत तनहुका लागि गत वर्ष भन्दा 25,91,00,000 कम बजेट विनियोजन। विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक। सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द्व विश्वभर दर्ता। र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो सोचमा आयोजना हुने। अवस्था नै खबरहरूसँगै बिहान 5:25 बजेको ढोलबालाई हाइलाइट सरेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, 10 औँदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
10: मयाम चिसापानी अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
16: हजुर दान गरौ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
4: हजुर घर